0: शपथ लिएको भन्दै अनुशासन समितिले 12 घण्टाभित्र लिखित जवाब पेश गर्न निर्देशन दिएको हो। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री राजु विष्ट तथा उद्योग पर्यटन तथा श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिसँग पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको विषयमा स्पष्टीकरण मागिएको हो। यसअघि राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको आधिकारिक निर्णय भिनै आफ्नै निजी लेटर प्याड प्रयोग गरी एमाले नेतृत्वको सरकारलाई समर्थन दिएको ठहर गर्दै उनको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेश सभा सदस्यबाट समेत पदमुक्त गर्न सिफारिस गरिसकेको छ। उक्त विषय जानकारी हुँदाहुँदै पनि पार्टीको निर्देशन उल्लङ्घन गर्दै तीनजना प्रदेशसभा सदस्यले बागमती प्रदेश सरकारका मन्त्रीका रूपमा शपथ लिएको निष्कर्षसहित अनुशासन समितिले उनीहरूमाथि पनि कार्यवाही प्रक्रिया अघि बढाएको छ। यसअघि राप्रपाको केन्द्रीय नेतृत्वले बागमती प्रदेश सरकार गठनमा पार्टी सहभागी नहुने र सरकारको समर्थन वा विरोध कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको दावी गर्दै आएको छ।
1: यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्री परिषदलाई पूर्णता दिएका छन्। मुख्यमन्त्री भट्टले नेपाली कम्युनिष्ट पार्टीबाट 3 मन्त्री र 2 राज्यमन्त्री नियुक्त गरेका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रीमा ओम विक्रम भाट सरल, उद्योग वाणिज्य उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा प्रकाश रावल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा खुशीराम गडौरा नियुक्त भएका छन्। त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्रीमा इन्दिरा गिरी र भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा जानकी कुँवर नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। त्यस्तै मुख्यमन्त्री भट्टले राज्य मन्त्रीलाई शपथ गराएका छन्। यसअघि सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ।
0: बदौको चर्को घाम र दर्कदो पानीमा खुल्ला आकाशमुनि छाता र पालको सहारामा दिनरात बिताउँदै आएका बैंक, लघुवित्त, सहकारी र मिटर ब्याज पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने अडानमा छन्। ललितपुरको पुल्चोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय अगाडि 6 दिनदेखि धरनामा बस्दै आएका पीड़ितले यस्तो अडान लिएका हुन्। उनीहरूको एउटै आवाज छ, हामी 19 दिनसम्म पैदल हिँडेर काठमाडौँ आइपुग्यौं, अब माग पूरा नभएसम्म घर फर्कदैनौ। 200 भन्दा बढी पीड़ित मधेस प्रदेशदेखि 19 दिनसम्म पैदल यात्रा गरेर काठमाडौँ आएका हुन्। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारसँग भएको 12 बुधे सहमति हालसम्म पनि कार्यान्वयनमा नआएपछि आफूहरू पुनः सड़कमा आउनु परेको उनीहरूको गुनासो छ। अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनका लागि वर्तमान सरकारसँग वार्ता गर्न टोली पठाए पनि अझै माग सम्बोधन हुन नसकेको पीड़ितको गुनासो छ। यसअघि पनि पीड़ित काठमाडौँ आएर लामो समय सड़क संघर्ष गरी फर्किएका थिए। देशका विभिन्न जिल्लाबाट आएका दर्जनौ लघुवित्त पीड़ित, दुधे बालक र 80 वर्ष पार गरेका वृद्ध वृद्धा सहित निर्णायक आन्दोलनमा उत्रिएका छन्। खुला आकाशमुनि छाता र पालको भरमा संघर्ष गर्दै आएका पीड़ितहरू सरकारले न्याय नदिएसम्म घर नफर्कने भनेर बसेका छन्। लघुवित्त र सहकारी संस्था लगायतबाट लिएको ऋण, चर्को ब्याज, असुलीको दबाव र छल कपटका कारण आफूहरू अन्यायमा परेको पीड़ितको दुखेसो रहेको छ। कोरोना महामारीका बेला आफूहरूलाई घरभित्र थुनेर राखे पनि ऋणको ब्याज भने नरोकिएको पीड़ितको गुनासो छ। सरकार तथा सम्बन्धित सरकारवालालाई दबाव दिन त्रिपालमुनि बस्दै आएका उनीहरूले आवाज उठाएको यो पहिलो पटक भने होइन। पीड़ितहरूले आफ्ना समस्या समाधानका लागि यसअघि पनि पटक पटक सरकारको ध्यान आकर्षण गराइरहेका छन्। छाता र पालको सहारामा न्यायको याचना शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: दर्ता भएन देउवाको रिट, कारवाही बारे छलफल गर्दै संस्थापन शीर्षकमा मध्याह दैनिकमा खबर छ। नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा लगेको रिट दर्ता नभएपछि फिर्ता लिएको छ। पूर्व सभापति देउवाको तर्फबाट रिट सर्वोच्चमा दर्ता गर्न लगिएको थियो। नेताको तर्फबाट कानून व्यवसायले सर्वोच्चमा दर्ता गर्न गए पनि शुक्रबार भने रिट दर्ता भएन। निवेदकलाई सोमबार बोलाइएको थियो। शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको बताएको छ। दर्ता नभएपछि शुक्रबार साँझ नै उक्त रिट निवेदन सच्याउन भन्दै देउवा समूहले फिर्ता लिएको हो। शुक्रबार सर्वोच्च अदालतमा प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल थिएनन्। महत्वपूर्ण रिट रहेको र प्रशासनको प्रमुख र प्रधान न्यायाधीश नै नभएकाले दर्ता रोकिएको बताइएको छ। दर्ता भएन देउवाको रिट, कारवाहीबारे छलफल गर्दै संस्थापन आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
0: सरकारले सार्वजनिक सेवा प्रभावलाई छिटो छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि र अभिवृद्धि गर्न सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना 2083 ल्याएको छ। यसले एक महिनाभित्र नागरिकमा सेवाप्रतिको सन्तुष्टि बढाउने लक्ष्य राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले स्वीकृत गरेको यस कार्ययोजनालाई देशभरका सबै मन्त्रालय, सचिवालय, विभाग, प्रदेश र स्थानीय तहसम्म तत्काल कार्यान्वयन गर्न शुक्रबार पत्रचार गरिएको जनाइएको छ। कार्ययोजना अनुसार सरकारले अतिरिक्त बजेट तथा ठूला भौतिक संरचना निर्माण बिना नै हाल उपलब्ध जनशक्ति, कार्यशैली र सूचना प्रणालीलाई पुनः व्यवस्थित गरी आगामी 30 दिनभित्र सुधारको परिणाम नागरिक माझ पुर्याउने लक्ष्य राखेको छ। यसका लागि पहिलो 3 दिनभित्र सरकारी कार्यालयहरूले मुख्य 10 वटा सेवा समस्याका साथै भीड़ हुने समय र दोहोरिने कागजातको पहिचान समाधानका लागि जिम्मेवारी निर्धारण र पुराना सूचना बोर्ड प्रतिस्थापनको काम गर्नुपर्नेछ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। मनसुन शुरू भएसँगै नेपाली नागरिक बाढ़ी पहिरो र डुबानका जोखिमबारे सचेत हुन्छन्। तर गाउँघरका धेरै परिवारका लागि अर्को एउटा मौन विपत्ति छ, त्यो हो सर्पदंश, जसले वर्षेनी सयौं परिवारको खुसी खोसिरहेको छ। तराईका खेतमा धान रोप्दै गरेका किसानदेखि अँध्यारो कोठाका भुइँमा सुतिरहेका बालबालिकासम्म सर्पदंशको जोखिममा छन्। एउटा विषालु सर्पको डसाईले केही घण्टामै जीवन र मृत्युबीचको दूरी तय गरिदिन सक्छ। यो समस्या अझै पनि राष्ट्रिय बहसको केन्द्रमा भने आउन सकेको छैन।
2: कर्मचारी तन्त्र परिचालनमा सरकारको कार्यशैलीले सिंहदरबारमा असन्तुष्टि बढाएको छ। त्यसैले परिणाम स्वरूप पछिल्लो समयमा कर्मचारीहरूले राजीनामा दिने क्रम एकदमै धेरै बढेको छ। पछिल्लो चार महिनाको अवधिमा 376 जना निजामती कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। तिनीहरूमध्ये अधिकांश माथिल्लो तहका कर्मचारी रहेका छन्।
1: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनामा नेपालबाट हुने निर्यात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको वैदेशिक व्यापारमा 2,26,14,77,68,000 रुपियाँ भएको छ।
2: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार 35.44% बढेर 2,26,14,00,000 रुपियाँ पुगेको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनमा 1,66,97,00,000,000 रुपियाँ रहेको कुल वैदेशिक व्यापार यस वर्ष उल्लेख्य मात्रामा वृद्धि भएको हो।
1: नेपाल उद्योग वाणिज्य महासंघले श्रम कानूनको संशोधनको विषय निजी क्षेत्रको गम्भीर चासोका रूपमा रहेको भन्दै यसमा सरकार र निजी क्षेत्रको वृहत साझेदारी आवश्यक रहने बताएको छ।
2: काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनको विद्यमान समस्या, त्यसको समाधान तथा दीर्घकालीन व्यवस्थापनको उपायबारे शुक्रबार सम्पन्न उच्चस्तरीय अन्तर निकाय छलफलमा सहभागी सम्बन्ध निकायका प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
1: फोहोर विसर्जन गर्न स्थायी स्थान टुङ्गो नलाग्दा रूपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। सर्वोच्च अदालतले 2083 वैशाख 4 गते डण्डा खोला किनारमा फोहोर नफाल्न अन्तरिम आदेश दिएपछि फोहोर व्यवस्थापनको उपयुक्त स्थान नगरपालिकाले भेटाउन सकेको छैन।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी का नेता तथा अनुभवी राजनीतिज्ञ मिर्जा फखरुल इस्लाम अलगरित बंगलादेशको 23 राष्ट्रपतिमा निर्वाचित भएका छन्। बंगलादेशको संसदमा राष्ट्रपतिका लागि बिहिबार भएको निर्वाचनमा 78 वर्षीय अलगमगिर सत्ताधारी दलका तर्फबाट 255 मत पाएर विजयी भएका हुन्।
4: अब खेल खबर। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेप प्रतिनिधि र अन्तर्राष्ट्रिय समन्वय गर्ने नेपाल ओलम्पिक कमिटिको प्रतिनिधि सहित नेपाली टोली पाकिस्तानमा तय गरिएको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुने भएको छ। पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 को तयारीको सन्दर्भमा उक्त बैठक हुन लागेको हो। बैठक आगामी अगस्त 23 र 24 गते हुनेछ।
3: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा परम्परा र प्रविधिको अद्भुत संगम शीर्षकमा रुबी रौनियारले लेख्नु भएको छ, रेलसँग जोडिएको यातायात प्रणालीमा अव्यस्त जापानमा मानिसहरू लामो दूरीका लागि रेल र छोटो दूरीका लागि साइकल प्रयोग गर्छन्। धेरै स्टेशनमा साइकल पार्किङको व्यवस्था छ। डिजिटल युगमा पनि साइकलमा पुरानै पाइपवाला तालचा लगाइएको देख्दा गजब लाग्यो।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: फुलको आँखामा फुलै संसार,
4: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
5: ब्यास 3 प्रशासन चोक, दमौली।
6: दमौली FM 94.2 समुदायको आवाज।
7: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास दुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यास चार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816466683,
2: 9856342334।
4: 94.2 दमौली FM समुदायको आवाज।
5: सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू: विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ, गण्डकी प्रदेश, नेपाल।

हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुबेरी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: दमौली एफएम 94.2 MHz को प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिङ्गारिक महाआरतीका संयोजक सुबदार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ?
1: आराम।
0: यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
1: 28 वर्ष।
0: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु।
1: धन्यवाद।
0: र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ र अहिले यो तनहुँको व्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो व्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिङ्गारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
1: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले बोलबमको महिना पनि हो र शिवजी पार्वती महादेवहरूको आराधन गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढा टाढासम्म चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढा टाढा जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच बनायौँ।
0: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
1: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो र अहिले धर्मको पनि हामी धर्मप्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने,
0: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
1: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गरिरहेको पहिला मन्दिरकै गरिन्छ। हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्ने छ, ती कामहरूलाई पनि पुरा गरिन्छ र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन्, कहीँ र सडकहरू बनाउनु पर्ने छन्, ती सबै यथावतहरू त बनाउनु नसकिएला तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहीँ हामीले चाहिँ यसको काम गर्थ्यौँ।
0: अक्षय कोष निर्माणको पनि यहाँले एउटा एजेन्डा राख्नुभएको छ, यो कतिको चाहिँ अक्षय कोष निर्माण गर्ने यहाँहरूको योजना हो?
1: अब यो हामीले चन्दादातालाई यति नै चन्दा देऊ यति नै ल्याऊ भनेर हामीले तोकेको छैनौँ। चन्दादाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ र बचेको पैसालाई चाहिँ हामीले फेरि के हुन्छ अक्षय कोषमा चाहिँ राखिदिने राम्रो चाहिँ गरे।
0: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के के छन्?
1: छिर्कनेश्वर मन्दिर अहिले कस्तोमा छ भने दुईतिरबाट चाहिँ खोलो आएको छ, बिचमा टुप्पो छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ, मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ र त्यसलाई चाहिँ अब दुईतिरबाट खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि। सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन, ती कम्पाउन्डहरू बनाउनु पर्ने छ र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसमा पनि हामीले खर्च गर्छौँ र सबै मन्दिरमा मात्रै होइन, जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा हाम्रो टोलमा केही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ।
0: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ तर चन्दादाताहरूले अथवा दानदाताहरूबाट नै त्यो चाहिँ पछि तय होला। हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ र तर चाहिँ अब चन्दादाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन् अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर त्यस्तै अग्रसरहरू भइरहेका छन्। काम पनि द्रुत गतिले भइरहेको छ र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्द चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटिसम्म सम्भावना छ।
0: यसलाई एकपल्ट फेरि भन्नुहोस् है, कम्ती 50 लाखको 15 लाख अन्त थोरै कम्ती 50 लाख होइन ल म आँटेकै छ यो मनै गर्छु। महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: हामीले अब चन्दादाताहरूसित कति दिन हुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन। अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ। प्रचार प्रसार पनि केही कमी गरिएको छैन। छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै नै टाढासम्म पुगेका छौँ र उहाँहरूको चाहिँ कतिको चाहिँ अनुगमन हुन्छ र उहाँहरूले कतिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सकेत अब धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो त्यो 1 करोडकै चाहिँ थियो उयो त लक्ष्य त तर यो वर्षाको कारणले गर्दा वर्षा पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलिक कम हुन्छ कि भनेर चाहिँ हामीलाई चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ।
0: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ?
1: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सुरेश साहबलाई नै हामीले एउटा पत्र दिएको छ हामीले शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ। हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ। यस
0: के छ 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
1: समेटिएको छ।
0: 10 वटै पालिकाहरू
1: 10 वटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यतातिर गइएको छैन, अलिक टाढा त होइन, हामी यता आबु खैरेनीसँगसम्म यता चाहिँ थर्पुसम्म त्यहाँसम्म पुगिएको छ। हामी 10 वटै चाहिँ समेटिएको छैन, त्यसमा गएको छैन र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ। उसलाई नगरपा प्रमुखलाई प्लस वडा अध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ।
0: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न।
1: हाम्रो यो 28 गतेबाट 4 गते भदौ 4 गतेसम्म साउन 28 भदौ 4 गतेसम्म हाम्रो कार्यक्रम छ। 28 गते भदौ साउनको 28 गते हामीले चाहिँ कलश यात्रा निकाल्छौँ। 10 बजी टाइम छ हाम्रो, त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभामा कोर्समा आएर चाहिँ प्रणत हुन्छौँ कलश यात्रा गरेर। त्यहाँ चाहिँ सबैजनाले आमन्त्रित गरिएको छ, सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँड्नेछन् यसमा र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजीबाट कार्यक्रम सुरु हुन्छ। 7 बजीबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजीसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ र त्यसपछि 10 बजीबाट फेरि पछि 5 बजीसम्म चाहिँ प्रोग्राम हुन्छ। 5 बजीपछि फेरि 7 बजीसम्म चाहिँ एकछिन रोकिन्छ त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि अनि त्यसबाट 7 बजीबाट 10 बजीसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ र एल्बम रूपले हाम्रो चाहिँ 3 गतेसम्म चल्छ। 3 गते चाहिँ हाम्रो लक्ष्य हुन्छ, प्रोग्राम छ। त्यसपछि
0: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ कार्यक्रममा तय गरिएको छ, यो कस्तो कार्यक्रम हो?
1: यो 3 गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती भनेर बढाएका छन्, उहाँहरूले चाहिँ कस्तो किसिमबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले नै गर्ने चाहिँ हामीले गर्ने होइन, यो चाहिँ गुरुजीहरूबाटै गराउने हो यसबाट।
0: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिङ्गारिक महाआरती कस्तो हुनेछ?
1: सिङ्गारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेव ज्यूबाट चाहिँ बिचबिचमा चाहिँ अब वाचन वाचक हुन्छ, वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ। त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारिक भनेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ अब भक्ति भजनहरू र सिङ्गारिक कार्यक्रम चाहिँ चल्छ।
0: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ, उहाँलाई कथा वाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो?
1: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सल्लाह गरेको हो र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
0: खुसी बनाउनुहुन्छ। महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, चौरासी पूजा, अन्नदान, ग्रह शान्ति, पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन्। कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
1: यो समय भनेको 7 बजेबाट 10 बजे बिहानको समयको,
0: बिहानको समय 7 बजेदेखि 10 बजेसम्म
1: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रेरण गर्न पाउनुहुन्छ अनि व्रत व्रत बन्द गर्न पाइनु पाउनुहुन्छ। चौरासी पूजा लाउन सक्नुहुन्छ। हरेक त्यहाँ यहाँ जे तपाईँले भन्नुभयो ती एवज चिजहरू चाहिँ त्यहाँ गरिन्छ।
0: 7 बजेदेखि
1: बेलुका बिहान दस बजेसम्म
0: हरेक दिन
1: त्यही समय त्यो समय त्यसैको लागि राखेको।
0: महायज्ञमा दाताहरूलाई ताम्रपत्र, रजतपत्र, शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ, यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
1: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। 1 रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो,
0: खसाल्ने
1: 400 माथिको रसिद काट्ने,
0: रसिद 400
1: माथि सबैलाई चाहिँ रसिद पाउनुहुन्छ अनि त्यसपछि 1000 माथिकालाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ,
0: फलाले नाम वाचन गरिन्छ,
1: नाम वाचन गरिन्छ, उहाँले यति पैसा चाहिँ प्रदान गर्नुभयो भनेर अनि 2000 माथिको मापदण्डको चाहिँ उहाँ चाहिँ सम्मान गरिन्छ, उहाँलाई
0: सम्मान गरिन्छ।
1: 5000 माथिको मोर्गेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान
0: गरिन्छ,
1: सम्मान गरिन्छ अनि 10000 माथिको एकजनाको नाम शिलालेखमा लेखिन्छ है, राखिन्छ अनि 15000 माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ, लेखिन्छ शिलालेखमा लेखि त्यो शिलालेखमा अब जति भन्छ नि त्यो शिलालेखमा लेखिँदै जान्छ है अनि 25000 माथिको इच्छाएका 2-3 व्यक्तिको चाहिँ
0: शिलालेखमा
1: नाम लेखिन्छ, 50000 माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 शिलालेखमा नाम लेखिन्छ व्यक्ति उनीहरूले भनेको अनुसार अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ, 75 माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म
0: ल्याउनु,
1: मन्दिरसम्म
0: ल्याउनु,
1: महायज्ञसम्म ल्याउने चाहिँ बजार परिक्रम गरेर महायज्ञसँग ल्याउने चाहिँ ऊ छ अनि 1,00,000 माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा साथ अबिर त्यहाँ के थप्यो अबिर यात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाको साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ भोग बनाइन्छ, फोटो फ्रेम बनाएर दिन्छ। 125,000 माथिका दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने त सबै सम्मान त सकिसकेको छ, त्यो भइसकेको छ, अझ त्योभन्दा के सम्मान गर्छ
0: विशिष्ट
1: सम्मान चाहिँ हामीले चाहिँ गरिन्छ र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझै विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार चाहिँ गरिन्छ।
0: स्थानीय आमा समूहको सक्रियतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?
1: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ उभिनु भएको छ र उहाँहरूकै उसमा अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भनेअनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
0: सङ्घ
1: संस्थाहरू र समितिहरूमा पनि उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ होइन, कोही अब उसमा पनि हुनुहुन्छ के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्तो किसिमको चाहिँ के अरे खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस्, कष्ट नहोस्, कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखेको छ र उहाँहरूले पनि राम्रै भूमिका गरिरहनु।
0: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
1: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँघरको,
0: यो यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
1: हाइवेसँगै जोडिएको
0: किन भन्दाखेरि हाइवेमा हिँड्ने मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
1: जान सक्ने अवस्था पनि छ र अनि फेरि के छ आवाज आवाजको लागि सजिलो छ त्यसमा होइन। अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखिएको छ नि सतीदेवीलाई पिठमा बोकेर हिँड्दाखेरि अङ्ग पतन हुँदै जाँदाको क्रममा चाहिँ एउटा छिर्कानेश्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्कानेश्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो, र कर्ण भनेको टुक्रा, कपाल कपालका टुक्रा खसेको घर त्यहाँ छिर्कण सर छिर्कण हो नाम खास गरेर, तर सजिलोको लागि हामीले के भएको छ छिर्कानेश्वर भनेर चाहिँ पहिलेदेखि नै छिर्कानेश्वर भएको हुनाले यसलाई छिर्कानेश्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रतबन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानी पनि प्रशस्त मात्रामा छ, टोयलेटहरू टोयलेट बाथरूमहरू पनि छन्। त्यहाँ हाम्रो अब एउटा
0: मन्दिर चाहिँ कति क्षेत्रफलमा फैलिएको छ?
1: मन्दिर त धेरै ठुलोमा छैन, चार आना जतिमा होला, धेरै ठुलो छैन, तर अरू यता चौतारो छ त्यसैमा जोडिएको होइन, त्यो मन्दिरको भन्दा पनि ठुलो चौतारो छ, अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिला वन भवनले गरेको थियो अहिले चाहिँ भूपू सैनिकले चाहिँ संरक्षण गरेर राखिएको छ, अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा एउटा ठाँटी जस्तो किसिमको चाहिँ भवन राखेको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रत बन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ र त्यहाँ ती गर्न थालियो भने गाउँघरका वरिपरिका सबैलाई चाहिँ ठुल्ठुलो रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामी त्यहाँबाट चाहिँ जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
0: महायज्ञमा तनावबाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ, बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
1: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्, खाना हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन, हामी उहाँहरूलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई
0: हामीले
1: सबै व्यवस्था मिलाएर हामी पठाउँछौँ।
0: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ, व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
1: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन, सबै कुरो
0: सबै सहज
1: सहजै गरिरहेको छ हामी, किनभने एकजना दुईजना मात्रै लागेको होइन, पुरै गाउँ टोलै लागेर बनाइएको छ। अहिले त्यहाँ हामीलाई त्यो बाँसहरूको चाहिँ अलि धेरै काट्नु पर्दैछ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, एकजना दुईजना मात्रै लागेको होइन, पुरै गाउँ टोलै लागेर बनाइएको छ। अहिले त्यहाँ हामीलाई त्यो बाँसहरूको चाहिँ अलि धेरै काट्नु पर्दैछ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ, र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ, र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजपातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरिबन भइसक्यो,
0: 80%
1: जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
0: स्थानीय जनप्रतिनिधि व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोग यहाँहरूलाई चाहिँ राम्रो छ,
1: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेखदेख गर्नलाई जनप्रतिनिधिहरूलाई हामीले अनुगमन सब त्यहाँ राखिएको छ, अनुगमन पनि गरिरहनु भएको छ, के कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ, र सङ्घ संस्थाहरू त अब भइहाल्यो, सङ्घ संस्थाहरू त लागिपरेकै छ।
0: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
1: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रकार पत्रबाट नै पत्रिकाहरू पनि निकालिएकै छन्, र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विषय सूचीहरू त्यसमा भएका चाहिँ
0: प्रत्यक्ष प्रसारण पनि गर्नुहुन्छ,
1: प्रत्यक्ष प्रचार पनि हुन्छ त्यहाँ, चाहिँ हामीले चाहिँ जोडिसकेका छौँ, आज त्यो जोड्दै वाइफाई जोड्दैछ, आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु।

0: ब्यास नेटले पनि त्यहाँबाट चाहिँ यहाँ जोड्दैछ सात दिनको लागि, सात आठ दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिरहनु भएको छ र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामी देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ।
1: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान्नुभएको छ?
0: यो त एकदमै जीवनमा नभई नहुने कुरा हो नि। अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भएर बस्न सकिन्न, धार्मिक पनि हो हामी। अब पर्यटन पनि चाहियो हामीलाई, पर्यटन पनि पर्यटकहरू पनि हाम्रो चाहिँ आवश्यक छ। पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन, र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो मूल कर्तव्य नै हो। हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ।
1: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
0: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ। हामीले युट्युबहरूमा पनि हालिदिएको छौँ, फेसबुकमा पनि हालेका छौँ, एउटा ग्रुप पनि बनाइएको छ। हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू, र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ। यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भने हामीले मलाई आशा लागेको छ।
1: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ। जहाँ जुन देशमा रहेर बस्नुभएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ?
0: एकदमै सहयोगको अपेक्षा गरिरहेको छ। जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि, आफ्नो गाउँठाउँको लागि, विकासको लागि उहाँहरूले हेर्छु भनेर भनिरहनु पनि भएको छ। कतिपयले त अब हामी के गर्ने, खोइ हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने हामीले, कसकोलाई कसको नाममा, व्यक्तिको नाममा हालेर त भएन, त्यस्तो त अब दिला नदेला के होला होइन, हामीलाई बिल पनि पाउनु पऱ्यो। हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 तलको चाहिँ चिट काटिन्न, हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ र उहाँको त्यसरी हाले तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ। क्युआरमा पठाए पनि, जेमा पठाए पनि हामीलाई चाहिँ
1: बिल काटेर त्यसपछि पठाइदिन्छ
0: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँ चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ। यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छ।
1: अन्त्यमा दमौली एफएमका श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
0: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुन म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु। हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ, उहाँहरूले सुन्नु भएकै छ
1: फेसबुकमा,
0: युट्युबमा, टिकटकमा, हामीले प्रशस्त मात्रामा हालिदिएको छ, उहाँहरूले थाहा पाउनु भएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ। र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ, जसले हेर्न सक्नुभएको छैन फेसबुक, युट्युब, एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू, नेटहरू चलाउन जान्नुभएको छ, उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
1: 4 गतिसम्म
0: भनौँ 4 गतिसम्म यस्तो छिर्कनेश्वरमा महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा महायज्ञ चल्दैछ, त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु।
1: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।
0: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो उसमा पनि, यो महायज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै हाम्रो जसरी चाहिँ पनि प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
1: हस्
0: हस् नमस्कार।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056525012, 056525013।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन बनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोज ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3

0: नौलौ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-08, 9864-63-85।

0: होइन ए ठुल दाई, यस्तो पानी परेको बेलामा के बढाल्दै हुनुहुन्छ भने
1: के गर्नु त बहिनी? वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
0: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
0: ठुल दाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि ठुल दाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
0: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस्
1: त। भन त भन।
0: 98 560 79 437।
1: फेरि एकपटक भन त।
0: 98 560 79 437।
1: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्तुष्ट।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयाकी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सन्वी मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार,

0: सम्पर्क नम्बर 97059409080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
1: 98460403।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066, 73344।
3: हाम्रा पूजनीय पति, पिता, ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन, यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान ब्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुबेरी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार रु 15,000, दोस्रो पुरस्कार रु 10,000, तेस्रो पुरस्कार रु 5,000, दुई समूहलाई सान्त्वना पुरस्कार रु 3,000, सर्वोत्कृष्ट नृत्य उपहार रु 2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9855343234।
2: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
4: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9855253680, 9814852518 र 9806515332।
5: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदाय को आवाज।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: लगडा अब तिम्रोको पैसा पनि सकियो अबको गेम भनेको दुईजनाको तर सुन जसले गेम जित्छ नि गीता उसको हुन्छ
1: हो न
2: मान्नु के तपाईँ जित्नुहुन्छ फिक्स तपाईँले यो अब जित्नुहुन्छ गीता तपाईँको हो एकदम दाइ
1: ल ल
2: ल
1: तपाईँ
2: झुक्किरा हारेको के अर्को पालि फिक्स तपाईँकै

0: 糟蹋你为什么？
1: 干！
0: 弟弟莫生苦心了。
1: 讲。

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै डमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट डमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9866373344।
2: फुलको आँखामा फुलै संसार,
3: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
4: ब्यास 3 प्रशासन चोक, दमौली।
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह टोल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार 15,000, दोस्रो पुरस्कार 10,000, तेस्रो पुरस्कार 5,000, दुई समूहलाई सान्त्वना पुरस्कार 3,000, सर्वोत्कृष्ट नृत्य उपहार 2,000। प्रति समूह संख्या बढीमा 12 जना, वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3

हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुबेरी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
0: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश।
3: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040344।

0: 94.2 समुदाय को आवाज
1: वर्षा लागे पानी जमे लिउ लागे हैरान भएको छु म त
2: ल दाई पनि टाइल्स लगाइदिनुस् न पानी पनि जम्दैन लिउ पनि लाग्दैन बेकार हैरान हुनै पर्दैन
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त
2: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि
1: हो र बहिनी उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि
2: बरु छिटै जानुहोस् दाई साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी
2: भने दाई मोबाइलमा टिपिहाल्नुहोस्
1: त भन
2: 98569437
1: फेरि एकपटक भन त
2: 98569437
3: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली गुरुस्तरमा विश्वास सेवा

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।
2: Presented by IMARS Smartphone.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066673344।
3: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
3: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9805700700,
1: 9460404.

0: हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुबेरी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।
1: शिव शिव हरे हरे, हरे शिव हरे शिव, शिव शिव हरे हरे।
2: ओए, तलाई घरको याद आउँदैन?
3: आउँछ नि यार, तर के गर्ने, होस्टेलको लाइफै रमाइलो छ।
2: मलाई थाहा छ किन।
3: हिन्दू क्लासमा
2: ल

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ ब्याङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक

0: विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 सम्म जरिवाना गरिनेछ।
1: ब्यास नगरपालिका नगर कार्यपालिकाको कारले दमौली तनाव, गण्डकी प्रदेश, नेपाल।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास टिम दमौली तनहुँले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह टोल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका टिम।

0: यो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्री शाह आज मुक्तिनाथ दर्शनमा जाँदै सम्बन्धी खबरबाट। प्रधानमन्त्री बालेन्द्र शाह बालेन पोखराबाट आज मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै हुनुहुन्छ। शाह मन्दिर दर्शन गर्न पुग्ने भएपछि मुस्ताङमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। उहाँ हिजो सड़क मार्ग हुँदै काठमाडौँबाट पोखरा पुग्नु भएको थियो। माछापुर श्री गाउँपालिका छ अस्थानमा रहेको एक रिसोर्टमा परिवारसहित बसेका शाह सड़क मार्ग हुँदै अहिले 9:30 बजे मुस्ताङतर्फ प्रस्थान गर्नुभएको जनाइएको छ। प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण हो। कालीगण्डकी करिडोर अन्तर्गतको बेनी जुमसुम सड़क खण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि आवश्यक सुरक्षा तयारी गरेको जनाएको छ। गृहमन्त्री सुदन गुरूङले 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गम्भीर दुःख व्यक्त गर्दै दोषीलाई कानूनी कठघारामा उभ्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्रीले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको र नागरिकको आक्रोशलाई आफूले पूर्ण रूपमा महसुस गरेको उल्लेख गर्नुभएको छ। गृहमन्त्रीका अनुसार घटनाको अनुसन्धानका क्रममा आरोपितहरूलाई तत्कालै पक्राउ गरिएको थियो भने पछिल्लो समय अभिभावकले जाहेरी दिएपछि सोही आधारमा थप 4 जनालाई नियन्त्रणमा लिएको छ। अहिले हाम्रो पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु हो। त्यसका लागि प्रमाण सुरक्षित हुनुपर्छ र अनुसन्धान निष्पक्ष हुनुपर्छ उहाँले भन्नुभएको छ। घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट लापरवाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि गृहमन्त्रीले सम्बन्धित प्रहरी अधिकारीहरूमाथि समेत छानबिन र कार्यवाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ। विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै कुनै पनि बाधा वा त्रुटि नहोस् भन्नेमा गृह प्रशासन सचेत रहेको उहाँको दावी छ। आम नागरिकबाट दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठिरहेको सन्दर्भमा गृहमन्त्रीले कानूनी जटिलताबारे स्पष्ट पार्नु भएको छ। नेपालको संविधानको धारा 16 उपधारा 2 मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको र नेपालले मृत्युदण्ड उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गरेकाले तत्काल मृत्युदण्ड दिन सक्ने अवस्था नरहेको समेत उहाँले प्रष्ट पार्नु भएको छ। गृहमन्त्रीले यो संवेदनशील घटनालाई राजनीतिकरण नगर्न र अपुष्ट सूचनाका आधारमा मीडिया ट्रायल नगर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ। आक्रोशले रन्थनिएर सानी नानी को लासमाथि राजनीति हुँदै पो छ कि भन्ने पनि सोच्नुहोला उहाँले भन्नुभएको छ। तपाईँको आक्रोशले अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित गरेमा अन्तत न्याय नै कमजोर हुन सक्छ उहाँको भनाइ छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी 2 दिने कार्यशाला शुरू भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृंखला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासोपा संगठन विभाग प्रमुख प्रमोद नेउपालीले जानकारी दिएका छन्। महामन्त्री विपिन कुमार आचार्यले पार्टीका आधारभूत मूल्य मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौटको रूपरेखा, पूर्व सचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभा सविता गौतमले पार्टी र सरकार बीचको अन्तर सम्बन्ध, समस्या र समाधानको उपायबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ। देशभर 98% धान रोपाई भएको छ। कृषि विभागले देशभर 98% धान रोपाई सम्पन्न भएको जनाएको हो। यो गएको वर्षको तुलनामा 1.92% धेरै हो। विभागको तथ्याङ्क अनुसार देशभर 13,41,764 हेक्टर जमिनमा रोपाई भएको छ। तर समग्रमा खेतीयोग्य जमिन 13,70,000 हेक्टर छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा 7% रोपाई भएको छ। त्यस्तै अहिलेसम्म कर्णालीमा 98.5%, लुम्बिनीमा 97.87%, गण्डकी 96.68%, बागमतीमा 97.82% र मधेसमा 98.10%, कोशीमा 97% रोपाई सकिएको छ। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार विशेष गरी मधेस प्रदेश लगायतका क्षेत्रमा बेलैमा पर्याप्त पानी नपरेकाले यस वर्ष केही ढिला गरी रोपाई भएको बताएका छन्। आकाशी पानीकै भरमा रोपाई पर्नुपर्ने बाध्यता छ भने अघिल्लो वर्षभन्दा यस वर्ष ढिला भए पनि राम्रै पानी परेकाले धान रोपाईको अवस्था सन्तोषजनक भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लाएको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र। तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। मञ्चरी डाँडाका स्थानीयले काठमाडौँ उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई एक घण्टा रोकेका छन्। वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएकाले गाउँभरि दुर्गन्ध फैलिएपछि स्थानीय आन्दोलित भएका हुन्। विगतको सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको सिस्टोल मञ्चरी डाँडा फोहोर व्यवस्थापन सरकार केन्द्रका अध्यक्ष निरञ्जन सञ्जेलले बताएका छन्। आज बिहान एक घण्टाको लागि मञ्चरी डाँडामा रोकेका हौं। 15 दिनभित्र माग सम्बोधन नभए फोहोर खन्याउन रोक लगाउनेछौ उनले भनेका छन्। फोहोर र मान्छे सँगै बस्ने स्थिति छैन। बञ्चरी डाँडाको फोहोरको लिचेड बगेर खोलामा मिसिएको छ। कुहिने र नकुहिने फोहोर नछुट्याउँदा 20 वर्षको लागि बनाएको ल्याण्डफिल साइटको लिचेडले ड्याम भरिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रभावित क्षेत्रको जग्गा अधिग्रहण हुनु पर्यो, लिचेडको व्यवस्थापन गर्नु पर्यो उनले भने। यहाँको स्थानीयको स्वास्थ्य र शिक्षाको विशेष व्यवस्था राज्यले गर्नुपर्ने समेत उनको भनाइ छ। त्यस्तै 15 दिनभित्रै माग पूरा नभई फोहोर विसर्जनमा रोक लगाउने चेतावनी स्थानीयले दिएका छन्। काठमाडौँ उपत्यका सहित 21 वटा पालिकाको फोहोर सिस्टोल बञ्चरी डाँडा लैजाने गरिएको छ। 20 वर्षका लागि बनाइएको ल्याण्डफिल साइटमा फोहोरको चुली बनेको छ। फोहोरले बञ्चरी डाँडा पनि सिस्टोल चाहिँ डम्पिङ साइट भएको छ। थादिङको दुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमाना बञ्चरी डाँडामा विगत 4 वर्षदेखि फोहोर फाल्न थालिएको। यसअघि 17 वर्षसम्म सिस्टोलमा फोहोर फालिएको थियो। फोहोरका कारण गाउँभर क्यान्सर, मुटु, मृगौला जस्ता प्राणघातक रोगी भेटिन्छन्। झाडा पखला, टाइफाइड, श्वास प्रश्वास, छाला लगायतका बिरामी घर पिछे नै छन् भने अनाज उत्पादनमा रास र पशुपक्षी पालनमा असर परेको स्थानीयको गुनासो छ। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा आयात र निर्यात दुवै बढेको छ। यस अवधिमा नेपालको वैदेशिक व्यापार 2,26,14,77,00,00,00 रुपियाँ पुगेको छ। साउनमा आयात 31.04% र निर्यात 61.74% बढेको छ। संचार विभागका अनुसार वैदेशिक व्यापारमा आयातको हिस्सा 82.89 र निर्यातको हिस्सा 17.11% छ। साउनमा 1,87,44,36,00,00 रुपियाँको वस्तु आयात गर्दा 38,41,46,00,000 रुपियाँको निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा यो साउनमा औसत 31.04 र निर्यात 61.74% बढेको छ। गएको आर्थिक वर्षको साउनमा 23,93,24,00,000 रुपियाँको वस्तु निर्यात भएको थियो। बेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई 3 स्थानमा अस्थायी सेल्टर निर्माण गरिराखिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले स्थलगत अनुगमन गरेपछि पीड़ितलाई सुरक्षित स्थानमा राख्ने सहमति भएको हो। जाजरकोटका प्रमुख जिल्लाधिकारी खडा नन्द अधिकारीका अनुसार रिसाङमा विस्थापित नागरिकका लागि रिसाङ विद्यालय नजिक विद्यालयभन्दा माथिको क्षेत्रमा र कल्याणपुरमा अस्थायी सेल्टर निर्माण गर्ने गरी जग्गाको टुङ्गो लगाइएको छ। विपद प्राधिकरणको सुझाव तथा स्थानीय तहसँग समन्वयमा 3 स्थान छनौट गरिएको हो। अस्थायी सेल्टर निर्माणका लागि आवश्यक जग्गाको भाडा स्थानीय तहले बेहोर्ने सहमति भएको छ। पहिरोबाट घर तथा बस्तीमा क्षति पुगेपछि ठूलो संख्यामा स्थानीय नागरिक विस्थापित भएका छन्। 4 जनाको मृत्यु र 10 जना घाइते भएपछि रिसाङवासी शोक र त्रासमा रहेका छन्। बस्ती नै पूरै जोखिममा परेको छन् भने यता जुनीचाँदी गाउँपालिका 6 रहेको सिट बस्तीका नागरिक अझै घटनास्थलमै अलपत्र अवस्थामा रहेको जनाइएको छ। सिक र सेती खोलामा आएको बाढ़ीका कारण बस्तीमा पुग्ने बाटो अवरूद्ध भएपछि राहत सामग्री समेत पुर्याउन कठिन भएको छ। दिवंगत आरोही निर्मल पूर्जा निम्सदाईको सम्मानमा अन्नपूर्ण हिमालको नाम अन्नपूर्ण निम्सदाई फर्स्ट राख्ने प्रस्ताव तयार भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उक्त प्रस्ताव तयार पारिएको जनाएको छ। गाउँपालिका अध्यक्ष भारत कुमार पुनका अनुसार उक्त प्रस्ताव चाँडै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरिनेछ। अध्यक्ष पुनका अनुसार पूर्जाले आफ्नो प्रोजेक्ट पोसिबल अन्तर्गत 8,000 मिटर भन्दा अग्ला 14 वटा हिमाल आरोहण गर्ने अभियानको शुरूआत अन्नपूर्ण हिमालबाटै गरेका थिए। 8,000 मिटर भन्दा अग्ला हिमाल चढ़ने अभियानको शुरूआत म्याग्दीबाटै भएकाले उनको सम्मान र सम्झनामा अन्नपूर्ण हिमालको नाममा निम्सदाई जोड्न खोजिएको पुनले बताएका छन्। बेलायतमा यही 13 गते उनको अन्त्येष्टि सम्पन्न भएपछि नेपाल सरकार समक्ष नामाकरणको औपचारिक प्रस्ताव लैजाने पुनले बताएका छन्। पूर्जाको शालिक र संग्रहालय निर्माणका विषयमा पनि छलफल भइरहेको छ। पूर्जाको परिवारले जग्गा उपलब्ध गराएमा सोही ठाउँमा शालिक र संग्रहालय स्थापना गरिनेछ भने परिवारबाट जग्गा उपलब्ध नभएमा रूपसे झरना क्षेत्रमा संग्रहालय बनाइने अध्यक्ष पुनले जानकारी दिएका छन्। रूपसे आफ्नो ठाउँ गाउँ ठाउँ र देशलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने व्यक्तिका लागि यति योगदान हुनैपर्ने धारणा समेत पुनले व्यक्त गरेका छन्। साथै नेपाल सरकारले उनी सहित अन्य पाँचजना आरोहीको निधन हुँदा समेत राष्ट्रिय शोक वा विदा नदिएको भन्दै उनले असन्तुष्टि समेत जनाएका छन्। पुनका अनुसार नामाकरणका विषयमा पूर्जाको परिवारसँग लगातार छलफल भइरहेको छ। संग्रहालय शालिग निर्माण तथा अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा उनको नाम थप्ने विषयमा अन्त्येष्टि सकिएपछि थप छलफल गरिने समेत जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को पैसा सीधे खल्ती वॉलेट मा।
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। युक्रेनको मध्यभागमा रहेको क्रिभी रिस शहरको एक सपिङ मलमा रूसले ड्रोन आक्रमण गरेको छ। दुई चरणमा भएको ड्रोन आक्रमणबाट कम्तीमा 16 जनाको ज्यान गएको क्रिभी रिस शहरका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। आक्रमणमा 23 बालबालिका सहित 130 जना घाइते भएका छन्। घाइते मध्ये 29 जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस फँसेको आशंका गरिएको छ। उनीहरूको खोजी भइरहेको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नै गृहनगरमा भएको पछिल्लो आक्रमण निकै निन्दनीय रहेको बताएका छन्। तर रूसी पक्षले भने हिजो भएको यो आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। त्यस्तै बेलायतको राष्ट्रिय मौसम कार्यालयले यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने पूर्वानुमान गरेको छ। प्रशान्त महासागरमा एलनिनो विकसित भइरहेको छ। यो शक्तिशाली प्राकृतिक मौसमी घटनाले विश्वव्यापी तापक्रम बढ़ाउने र चरम मौसमी अवस्थाको जोखिम सृजना हुन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ। सन् 2027 विश्वव्यापी रूपमै अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने अत्याधिक सम्भावना रहेको समेत बेलायती मौसम कार्यालयको चेतावनी छ। अब खेल खबर। टप इन टी20 क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले ए टोलीले आज बंगलादेश हाई पर्फर्मेन्स 11 खेल्दैछ। खेल अस्ट्रेलियाको डार्बिन मरारा ओभलमा नेपाली समयअनुसार दिउँसो 2:15 शुरू हुनेछ। यसअघि हिजो भएको पहिलो खेलमा नेपालको ए टोली नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। नेपाली पर्सी भदौ 8 गते होबाट र हरिकेन्स एकाडेमी भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी र भदौ 11 गते हैदराबाद किङ्गस मेन र एकाडेमी तथा भदौ 13 गते भिक्टोरिया सीए 11 खेल्ने तालिका छ। नेपाल क्रिकेट संज्ञानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल एले न्यूजील्याण्ड ए तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। त्यस्तै भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एक दिवसीय अभ्यास खेलमा पनि कर्नाटकलाई हराएको छ। हिजो भएको खेलमा नेपालले कर्नाटकलाई 5 विकेटले हरायो। कर्नाटकले दिएको 243 रनको लक्ष्य नेपालले 44 ओभर 3 बलमा 5 विकेट गुमाएर भेट्टायो। नेपालको जितमा देव खनालले शतकीय पारी खेले भने उनले 113 बलमा अभिजित 100 रन बनाएका थिए। त्यसअघि पहिला ब्याटिङ गरेको कर्ना ट्रकले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 242 रन बनाएको थियो। नेपाली टोली भारतमा थप अभ्यास खेलेपछि यस

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0-33-85।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
6: 9856043234।
4: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9914852518 र 9065153332।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस्
0: त भन।
1: 98 560 79 437
0: फेरि एकपटक भन त।
1: 98 560 79 437
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-51760।
6: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदायको आवाज।

ए नानी हो, थाहा पायौ कि पाएनौ, आज त रोधी घरमा दुर्गा घालको रमाइलो साँझ जम्का भेट छ रे नि, जानी होइन? किन नलानु? लौ आऊ है, आऊ सालिजो भाकामा यसो रमाइलो गरौँ।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास किन बनौली तनौले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तनाव।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452280000।
4: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्यावा घटना तल आफै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना।
5: सतर्क तन ठगे तब त क्या जोगिना।
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश।
7: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँभरिलाई।

हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुवेदी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0383-85।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, व्यास्तुई, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9806-65-1750। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यासचार सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9806-65-1750।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 423 1118

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 98 41 12 07 40।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 58 00 700,
0: 98 460 40 344।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला त जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410001, 98066, 73344।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: सामाजिक सञ्जाल री छ्यानले जाँझिमरी बुझिमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृकार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान ब्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुबेरी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: फुलको आँखामा फुलै संसार,
4: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
5: ब्यास तिन प्रशासन चोक, दमौली।
6: दमौली FM 94.2 समुदायको

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दमौली तनहुँले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह टोल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रतिगीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार रु 15,000, दोस्रो पुरस्कार रु 10,000, तेस्रो पुरस्कार रु 5,000, दुई समूहलाई सान्त्वना पुरस्कार रु 3,000, सर्वोत्कृष्ट नृत्य उपहार रु 2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्यवादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9856243434।
4: 94.2 दमौली FM समुदायको आवाज।

0: आफूलाई पनि सँगै लिएर पठाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97

दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीसा मोतेको नमस्कार। बालिका गरिमा चौधरीलाई न्याय माग्दै ठाउँ ठाउँमा प्रदर्शन। वीरगंज पथलैया सड़क चौथो दिन पनि अवरूद्ध। तलब बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगन। अन्य माग पूरा गर्न सरकारको ध्यान आकर्षण। हेटौडा कपड़ा उद्योगमा मन्त्री यादवको निरीक्षण। 488 वटै उपकरण चलाउने तयारी। आन्तरिक विवाद सम्वादबाटै सल्टाउन कंग्रेसको अपील। मुद्दा मामिला छाडेर महाधिवेशनमा भिड्न उपसभापति शर्माको आग्रह। पहिरोले पोखरा सिक्लेस र मनाङ मुस्ताङ सड़क ठप्प। भेरी करिडोर बिग्रिँदा डोल्पामा ग्यास र इन्धनको सकस। बागलुङमा यूरिया मल कालोबजारी गर्ने 3 जना पक्राउ। कंगोमा इबोला विरूद्धको 16,000 डोज खोप पुग्यो। नयाँ प्रजाति विरूद्ध प्रभावकारिता जाँच्ने तयारी। संयुक्त राष्ट्रसंघमा नेतृत्व चयन प्रक्रिया जारी। 9 महासचिव बन्न 8 आकांक्षीबीच प्रतिस्पर्धा। र T20 सिरिजमा बंगलादेश विरूद्ध नेपाल ए ब्याटिङ गर्दै विश्वकप फाइनलको विवादमा अर्जेन्टिनी खेलाड़ी पारे देशलाई 10 खेलको प्रतिबन्ध। फुटबल संघलाई 3.5 करोड़ बढ़ी जरिवाना

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। गरिमा चौधरीलाई न्यायको माग गर्दै प्रदर्शन सम्बन्धी खबरबाट बलात्कारपछि हत्या गरिएकी 3 वर्षीय बालिका गरिमा चौधरीको न्यायका लागि देशका विभिन्न ठाउँमा दबावमूलक प्रदर्शन भइरहेको छ। काठमाडौँ सहित बारा कास्की लगायत देशका विभिन्न ठाउँमा प्रदर्शन जारी छ। स्थानीय प्रशासन र जनप्रतिनिधिबीच भएको 5 भुते सहमतिलाई परिवारले अमान्य घोषणा गरेपछि वीरगंज पथलैया सड़क खण्ड 4th दिन पनि आज ठप्प बनेको छ। पीड़ित पक्षले सड़कमै टेन्ट टाँगेर धरना दिइरहेका छन् भने कलैया अस्पतालबाट बालिकाको शव बुझ्न अस्वीकार गरेका छन्। यता बालिकालाई न्याय र दोषीमाथि कड़ा कार्यवाहीको माग गर्दै पोखराको मानवाधिकार चोकमा पनि युवाहरूले दबावमूलक प्रदर्शन गरेका छन्। गरिमाको न्याय माग गर्दै काठमाडौँको माइती घर मण्डलामा पनि निरन्तर प्रदर्शन भइरहेको छ भने देशका अन्य ठाउँहरूमा पनि न्यायको माग गर्दै सड़क तातिएको छ। सरकारले विद्यालय कर्मचारीको तलब बढ़ाउने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले पूर्व घोषित आन्दोलन स्थगन गरेको छ। परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज विज्ञप्ति जारी गर्दै पारिश्रमिक वृद्धि गर्ने सरकारी निर्णयको स्वागत गर्नुभएको छ। संघीय सरकारले दिँदै आएको अनुदानमा मासिक 5,000 रूपियाँ थप भएसँगै अब प्रारम्भिक बाल विकास सहजकर्ताले 17,000, विद्यालय सहयोगीले 15,000 र लेखापालले 20,000 पाउने भएका छन्। आन्दोलन रोकिए पनि परिषदले स्थायी व्यवस्थापन, पेशागत सुरक्षा, नयाँ दरबन्दी र वृत्ति विकासका बाँकी काम मागहरू शीघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले 2.5 दशकपछि पुनः परीक्षण उत्पादन शुरू गरेको हेटौडा कपडा उद्योगको निरीक्षण गर्नुभएको छ। आज कारखाना पुग्नुभएकी मन्त्री यादवले 33 लाख रूपियाँ लागतमा हाल 20 वटा मेसिन मरमत गरी चलाइएको र बाँकी 488 वटै उपकरण क्रमशः सञ्चालनमा ल्याइने जानकारी दिनुभएको छ। विगतमा प्रशासनिक काममै 9 करोड़ रूपियाँ सकिएको स्मरण गराउँदै उहाँले यसपालि मितव्ययी तरिकाले काम भइरहेको बताउनु भएको छ। नेपाली सेनाको प्राविधिक टोलीले सञ्चालन तयारी गरिरहेको उद्योगका लागि स्वदेशी कपास नै प्रयोग गरिने उहाँको भनाइरहेको छ। नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद अदालत लैजानुको साटो सानेपा स्थित कार्यालयमै बसेर छलफल मार्फत सुल्झाउनुपर्ने बताउनु भएको छ। बीपी स्मृति दिवसका अवसरमा आयोजित ग्रीन रन प्रतियोगिताका क्रममा बोल्दै शर्माले मुद्दा मामिलाको बाटोले स्थायी निकास नदिने उल्लेख गर्नुभएको छ। असोजमा हुने महाधिवेशनमा सभापति, उपसभापति वा महामन्त्री लगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न सबैलाई ढोका खुला रहेको भन्दै उहाँले सन्तुष्ट पक्षलाई संवादमा आउन आग्रह गर्नुभएको छ। ऊर्जा जसो तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सुनसरीको भोकरा नरसिंह स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको स्थलगत निरीक्षण गर्दै बाढ़ी नियन्त्रण, नदी व्यवस्थापन र सिंचाई विकासलाई एकीकृत रूपमा अघि बढ़ाउन निर्देशन दिनुभएको छ। निरीक्षणपछि आयोजित छलफलमा मन्त्री श्रेष्ठले रणनीतिक महत्वको भोकरा सबस्टेशन समेत जोखिममा रहेकाले उपलब्ध स्रोत साधन प्रयोग गरी क्षति न्यूनीकरणका उपाय पहिलाउन जलस्रोत तथा सिंचाई विभागलाई भन्नुभएको छ। उहाँले 2 दशक पुरानो जाइकाको अध्ययनलाई हालको आवश्यकता र जलवायुजन्य जोखिम अनुसार अध्यावधि गर्दै तत्कालीन जोखिम नियन्त्रण र दीर्घकालीन नदी व्यवस्थापनका कामलाई समानान्तर रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। जनकपुर स्थित ऐतिहासिक पोखरीका अतिक्रमण गरी बनाइएका घर टहरा पन्छाउन स्थानीय प्रशासनले डोजर चलाउन थालेको छ। गुठी संस्थानको स्वामित्वमा रहेका सातवटा पोखरीका डिल मिचेर बनाइएका 65 भौतिक संरचना भत्काउन शुरू गरिएको हो। पहिलो चरणमा वडा नम्बर 6 गोरधोई पोखरीबाट अतिक्रमण हटाउन थालिएको छ। यसपछि क्रमशः विसरा, रत्नसागर, दीर्घिकासर, दशरथ तलाउ, अर्गजासर र तुलसीसर पोखरी क्षेत्र खाली गराइनेछ। बितेका 4 महिना यता देशका विभिन्न भागमा भएका 5,000 भन्दा बढी विपदका घटनामा 250 जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 भदौ 5 गतेसम्म 5,014 प्राकृतिक तथा गैर प्राकृतिक विपद दर्ता भएका छन्। ती दुर्घटनामा परि 8 जना बेपत्ता र 1,607 जना घाइते भएका छन् भने 6,272 परिवार प्रभावित बनेका छन्। यस अवधिमा सबैभन्दा धेरै 1,136 आग लागि 1,011 पहिरो र 1,010 सर्पदंशका घटना भएका छन्। अविरल वर्षापछिको पहिरोका कारण हिमाली र पहाड़ी क्षेत्र जोड्ने प्रमुख सड़क मार्गहरू अवरूद्ध भएका छन्। कास्कीको पदुखोलामा पहिरो जाँदा पोखरा सिखलेश खण्ड बन्द भएको छ भने सिखलेश जाने पर्यटकहरूलाई भोलि आइतबारसम्म यात्राको योजना नबनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। यता मनाङको नाङसो स्थित खोत्रोमा खसेको पहिरोले बेसी शहर चामेर म्याग्दीको बैसरीमा लेदो थोप्रिँदा बेनी जोमसम सड़क ठप्प बनेको छ। एक सातादेखि भेरी करिडोर अवरूद्ध हुँदा डोल्पामा इन्धन र खाना पकाउने ग्यासको हाहाकार शुरू भएको छ। तासुघाट खोलाको बाढीले बाटो बिगारेपछि यात्रुहरू जोखिम बनेर तोइन तर्न बाध्य भएका छन्। यद्यपि बाटो खुलाउने काम अन्तिम चरणमा पुगेको करिडोर कार्यालयले जनाएको छ। किसानका लागि आएको अनुदानको युरिया मल बागलुङबाट वीरगंज पठाएर कालोबजारी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। बागलुङ बजारमा 2 कृषि पसलबाट खरिद गरिएको मल रात्रि बसमा हालेर तराई पठाउँदै गर्दा पर्साका दिनेश पण्डित कुमार सहित स्थानीय व्यापारी कुल बहादुर राणा मगर र विनय शाक्य समातिएका हुन्। जिल्लामा बिक्री गर्न तोकिएको कोटा अन्यत्र पठाउने उनीहरूमाथि कालोबजारी तथा सामाजिक अपराध ऐन अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। स्वास्थ्य संकटबीच कंगोमा इबोला भाइरस विरूद्धको 16,250 डोज एभ्रेभो खोपको पहिलो खेप पुगेको छ। जर्मनीमा उत्पादित कुल 70,000 डोज मध्ये प्राप्त पहिलो चरणको खोप अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकीय परीक्षणमा प्रयोग गरिनेछ। उत्तर तथा पूर्वी क्षेत्रमा पूर्वाधार अभाव र सशस्त्र समूहका कारण महामारी नियन्त्रणमा चुनौती देखिए पनि खोपले नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कंगोमा मे 15 यता शुरू भएको 17 इबोला प्रकोपका कारण हालसम्म 2,500 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ। उता संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदमा अनौपचारिक प्रक्रिया चलिरहेका बेला गुयानाकी क्यारोलिन रोड्रिक्स बिग्रेट अग्रस्थानमा देखिएकी छिन्। वर्तमान महासचिव एन्टोनियो गुटरेसको कार्यकाल सकिने लाग्दा शुरू भएको दौड़मा हाल 8 कूटनीतिज्ञ प्रतिस्पर्धामा उत्रिएका छन्। सुरक्षा परिषदका 15 सदस्यीय राष्ट्रले गराएको दोस्रो गुप्त मतदानमा गुयानाकी पूर्व परराष्ट्र मन्त्री क्यारोलिनले सर्वाधिक 8 मत पाएकी हुन्। पहिलो चरणमा अगाडि रहेकी कोस्टारिकाकी रेबेका ग्रिन्स पान र अर्जेन्टिनाका राफेल मारियानो ग्रोसीले समान 7 मत पाएका छन्। नयाँ नेतृत्व सिफारिशका लागि सुरक्षा परिषदका कम्तीमा 9 सदस्यको समर्थन र 5 स्थायी राष्ट्रको भिटो प्रयोग नभएको हुनुपर्छ। परिषदले 1 नाम टुङ्गो लगाएपछि मात्रै महासभाले अनुमोदन गर्ने व्यवस्था छ। अब खेलकुद। अस्ट्रेलियामा जारी टप एन्टी ट्वेन्टी सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल एले आज बंगलादेश हाई पर्फर्मेन्स टोलीको सामना गरिरहेको छ। डर्बिन स्थित मारारा ओफलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले खराब शुरूआत गरेको छ। पहिलो खेलमा आयोजक नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटको पराजय भोगेको नेपाली टोलीलाई लीग चरणमा बाँकी रहेका खेल मार्फत लयमा फर्किने अवसर छ। गत संस्करणको भेटमा बंगलादेशसँग 29 रनले पराजित भएको नेपाल आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने होडमा रहेको छ। र फिफा विश्वकप 2026 फाइनल खेलपछि भएको विवाद र झडपमा संलग्न अर्जेन्टिनी खेलाड़ी तथा पदाधिकारीलाई फिफाको अनुशासन समितिले कड़ा कार्यवाही गरेको छ। स्पेनका खेलाड़ीमाथि हातपात गरेको अभियोगमा अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो पारेदेसलाई 10 खेलको प्रतिबन्ध र 90,000 अमेरिकी डलर जरिवाना तोकिएको छ। अर्का खेलाड़ी नाहुएल मोलिनालाई 7 खेलको निलम्बन सहित 90,000 डलर र थियागो अल्माडा र तथा प्रशिक्षक टोलीका सदस्य रोबर्टो आयालालाई प्रतिबन्ध र जनही 30,000 डलर जरिवाना सुनाइएको छ। सुशासन कायम राख्न नसकेको भन्दै अर्जेन्टिनी फुटबल संघलाई 3,21,000 डलर जरिवाना गर्नुका साथै आगामी 1 घरेलु खेल 50% दर्शक क्षमतामा मात्र खेलाउन आदेश दिएको छ। संघले भने यो निर्णय विरूद्ध पुनरावेदन गर्ने र आवश्यकता परे खेलकुद मध्यस्थता अदालत जाने जनाएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बालिका गरिमा चौधरीलाई न्याय माग्दै ठाउँ ठाउँमा प्रदर्शन। वीरगंज पथलैया सड़क चौथो दिन पनि अवरूद्ध। तलब बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगन। अन्य माग पूरा गर्न सरकारको ध्यान आकर्षण। हेटौडा कपड़ा उद्योगमा मन्त्री यादवको निरीक्षण। 488 उपकरण चलाउने तयारी। आन्तरिक विवाद संवादबाट सल्टाउन कंग्रेसको अपील। मुद्दा मामिला छाडेर महाधिवेशनमा भिड्न उपसभापति शर्माको आग्रह। पहिरोले पोखरा सिक्लेश्रम मनाङ मुस्ताङ सड़क ठप्प। भेरी करिडोर बिग्रदा डोल्पामा ग्यास र इन्धनको सकस। बागलुङमा यूरिया मल कालोबजारी गर्ने 3 पक्राउ। कंगोमा इबोला विरूद्धको 16,000 डोज खोप पुग्यो। नयाँ प्रजाति विरूद्ध प्रभावकारिता जाँच्ने तयारी। संयुक्त राष्ट्रसंघमा नेतृत्व चयन प्रक्रिया जारी। 9 महासचिव बन्न 8 आकांक्षी बीच प्रतिस्पर्धा। र टप एन्टी ट्वेन्टी सिरिजमा बंगलादेश विरूद्ध नेपाल ए ब्याटिङ गर्दै विश्वकप फाइनलको विवादमा अर्जेन्टिनी खेलाड़ी पारेदेशलाई 10 खेलको प्रतिबन्ध। फुटबल संघलाई 3.5 करोड़ बढ़ी जरिवाना। अवस्त नेपाली खबर अहिलेलाई यति नै। 4 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेस्ट खुलेको छ नि। अनि नि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्ने कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस्
0: त भन।
1: 98 5 60 79 437।
0: फेरि एकपटक भन त।
1: 98 5 60 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्तुष्ट।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला अपराह्नको 4 बजेको छ।
0: इट्स 4 PM।
2: सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

नमस्कार अनि हार्दिक स्वागत हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसाङ्गीतिक अभिवादन टेक्राउँछौँ तपाईँ सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोकसारथीमा कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईँको पर्खाईको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौँ मलाई प्रविधि संयोजनबाट यति बेला प्रिया मगरको साथ मिलिराखेको छ आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईँले सुन्न सक्नुहुन्छ यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु सामुदायिक रेडियो महिला आवाज 90 MHz खलङ्गा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz भिङ्ग्री प्युठानबाट सन्तोष सुनार संगम रेडियो झुलेनी 104.7 MHz बिजबारबाट यमुना धामी रेडियो पारिणी 79.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी रेडियो मालारानी 95.7 MHz रेडियो निरसिम्बा 107.1 MHz अर्घखाँचीबाट हामीलाई कोपिलाचार्य राम खड्काले साथ दिइरहनु भएको छ रेडियो स्काई 90.4 MHz तनखास गुल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz बौद्धि अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक रेडियो मोती 88.4 MHz छापसाङ्जाबाट कृष्ण बस्याल रेडियो कुटुम्ब 97.8 MHz तानसेन पाल्पाबाट तिलु राणा भट्टराईले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट नम्रता नेपाली दमौली एफएम 94.2 MHz दमौली तनहुँबाट सन्देश चेडाई रेडियो फेमस एफएम 94.3 MHz कोहलपुर बाँकेबाट सुदीप कुमार थारू रेडियो भोटे उडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जनानी 90.6 MHz पोखराबाट प्रतिमा गुरुङ रेडियो क्रान्ति 90.4 MHz काभ्रेप्लाञ्च कोसीपारीबाट नकुल घरती रेडियो आफ्नो एफएम रुकुम पश्चिममा 90.4 MHz चौर चहारीबाट मनिषा डागी रेडियो मौराखारा 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवन र रेडियो रिस्तीबाट रेडियो रिस्ती 90 MHz सन्दीप खड्काले साथ दिइरहनु भएको छ रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट राज आठ पहाडियाले साथ दिइरहनु भएको छ यसै क्रममा हामीलाई यति बेला साथ मिलिराखेको छ रेडियो मेन्स्याम एफएम 103.4 MHz तेह्रथुमबाट रिजु कार्की रेडियो ओखल रेडियो आफ्नो एफएम 104.8 MHz ओखलढुङ्गाबाट बिनुमाया राईले साथ दिइरहनु भएको छ रेडियो झन्कार 97.5 MHz रामेछापबाट साथ मिलिराखेको छ प्राविधिक साथी अनिता रसाईली अनुको भने रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामी रेडियो भरोसा 104.9 MHz दाङ्गोराईबाट साथ दिइरहनु भएको छ प्रविधि संयोजनका मित्र दीपक पुन हुनुहुन्छ यसै क्रममा रेडियो मध्य पहाड 88.2 MHz बाट साथ मिलिराखेको छ गोरख डागीको सल्यानबाट यसै क्रममा हामीलाई साथ दिइरहनु भएको छ प्रविधि संयोजनबाट रेडियो मुटकी चोला 93.5 MHz डोल्पाबाट
मंगला बुढा रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ, हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौँ र कार्यक्रम लोकसारथी अन्तर्गत रहेर हामी के गर्छौँ कसो गर्छौँ तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई भनेको पुराना पुराना लोकगीत गाउने अर्थात् अब त भदौ लागिसक्यो, तिज गीत विशेष गरी तिज गीत पनि गाउन पाउनुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराएँ। 98 68 39 40 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। 2070 सालसम्मका तिज गीतहरू तपाईँले गाउन पाउनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। 2083 सालसम्मका नभएर 2070 सालसम्मका तिजका भाकाहरू लोकगीतहरू गाउनु होला। हामी पनि यताबाट पुराना पुराना लोकभाकाहरू तिजका भाकाहरू बजाउनेछौँ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। आउनुहोस् अबको क्रममा कार्यक्रमको शुभ आरम्भ स्वरूप टिकापुन र जमुना सनमको आवाजमा रहेको यो गीत राख्छौँ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज पुराना पुराना गीतहरू मात्रै गाइदिनु होला म तपाईलाई आग्रह गर्छु 9868309440 मा यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
1: हजुर नमस्कार
0: को बोल्नु भएको कहाँबाट
1: गुरुमीको इस्मा देखि अपेक्षा भण्डारी
0: अपेक्षा भण्डारी के छ अपेक्षा जी खबर तपाईको
1: एकदमै ठिकै छ अनि हजुरहरुको
0: हाम्रो पनि एकदम ठिक छ यति बेला के गर्दै हुनुहुन्छ अपेक्षा जीले
1: यति बेला चाहिँ प्रोग्राम सुन्दै बसिरहेको छु है
0: कार्यक्रम सुन्दै बसिरहनु भएको छ हैन
1: हजुर
0: कुन रेडियोबाट सुन्नुभयो
1: सामुदायिक रेडियो स्काईबाट
0: सामुदायिक रेडियो स्काई एफएमबाट सुन्नुभयो आज कुन गीत गाउनुहुन्छ
1: आज मैले गीतबाटै सुरु गर्छु है त
0: पुरानो गीत गाउनुपर्छ है थाहा छ कि छैन
1: थाहा छ
0: लगाउनुस्
1: मर्ने मिटी हुँदैन पात्र
0: आउनु भएको थियो साथी उहाँको फोन हामी लिन सकेनौँ 2070 सालसम्म भनिरहेको छु मैले तपाईँले पुरानो गीत गाउनु भएन भने स्वत हामीले यताबाट फोन काटिदिन्छौँ है म तपाईँलाई आग्रह गर्छु त्यसैले 2070 सालसम्मका गीतहरू मात्रै गाउनु होला यो मर्ने मिति 2073 सालमा आएको गीत हो यो कुरा म तपाईँलाई जानकारी गराएँ विष्णु माझी र मोहन खड्काको यति बेला साथी हुनुहुन्छ म स्वागत गरेँ नमस्कार हजुर
2: हजुर नमस्ते
0: को बोल्नुभयो कहाँबाट भोजपुरबाट बोल्दै हुनुहुन्छ के छ भोजपुरतिरको हालखबर हजुर
2: हालखबर ठिकै छ भनौँ सबै समग्रमा सबै ठिकै छ
0: कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट सुन्नुभयो हामीलाई
2: म त अनलाइनबाटतिर सुनिरहेको छु
0: आज के गर्नुपर्छ जानकारी छ कि छैन
2: जानकारी त छ न त
0: के गर्नुपर्छ भन्नुहोस् त कस्तो भाका गाउनुपर्छ थाहा छ
2: सत्तरी साल भन्दा के अरे अगाडि जस रेकर्ड भएको गानाहरू चाहिँ भाकाहरू
0: त्यही त 70 सालसम्मका गीतहरू गाउनु होला आज कुन गीत गाउनुहुन्छ
2: यो वर्ष कि निकै अगाडिकै होला यो म के अरे कोसिस गर्छु नि त
0: कुन गीत हो भन्नुहोस् त
2: आँसु झर्छ भेटौँला अवश्य भन्ने गाना
0: ल गाउनुहोस् त
2: कोसिस गर्छु है
0: ल सुरु गर्नुहोस्

0: நாமரி பசே காலனே சாத்தே கூலைதி
1: यति नै हो ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो गीत गाउँदै हुनुहुन्थ्यो गीत गाएर फोन काट दिनुभयो यस्तो चाहिँ नगर्नु होला हामीले बिदा गर्छौँ नभनेसम्म तपाईँले चाहिँ फोन नकाट्नु होला म तपाईँलाई आग्रह गर्छु यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरेँ नमस्कार हजुर
2: नमस्कार भाइ
1: को बोल्नुभयो कहाँबाट के बोली भन्नुभयो के छ बोली कहाँबाट कुन जिल्ला ए दोलखाबाट बोल्दै हुनुहुन्छ आज कार्यक्रम कुन माध्यमबाट सुन्नुभयो के
2: भन्नुभयो
1: तपाईँले गीत गाउन मैले पटक पटक भनिराखेको छु आज पुरानो गीत गाउनुपर्छ भनेर होइन गीत गाउन नआउने मान्छेले कार्यक्रममा फोन डायल नगरिदिनु होला म तपाईँलाई आग्रह गर्छु कार्यक्रम सुनेर पनि बस्न सकिन्छ होइन फोन गरेर आफ्नो बेइज्जत गर्नुभन्दा बरु फोन नगरिदिनुहोस् है म तपाईँलाई आग्रह गर्छु किनभने गीत गाउने मैले कार्यक्रममा भनिराखेको छु गीत गाउन सक्ने चाहनेहरूले मात्रै फोन डायल गरिदिनु होला धेरै साथीहरूको फोन लाग्दैन कतिपय साथीहरूले मलाई गीत गाउन आउन्न भन्नको लागि फोन गर्नुहुन्छ कृपया त्यसो नगर्नु होला म तपाईँलाई आग्रह गर्छु तपाईँलाई गीत गाउन आउन्न भन्न जरुरी छ जस्तो मलाई लाग्दैन है म तपाईँलाई आग्रह गर्छु अन्य अन्य बसाइहरू पनि छन् जुन बसाइमा तपाईँले फोन गरेर कुराकानी मात्रै गर्न सक्नुहुन्छ ती बसाइहरूमा फोन गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गरेँ 9868309440 फोन डायल गर्नुहोला यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग हामी कुराकानी गर्न सकेनौँ अर्को साथी हुनुहुन्छ म स्वागत गरेँ नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग पनि हामी कुराकानी गर्न सकेनौँ 9868309440 नम्बरमा अर्को सहभागी हुनुहुन्छ आज पुराना पुराना लोकभाकाहरू मात्रै गाइदिनु होला अन्यथा अन्य नयाँ भाकाहरू नगाइदिनु होला यति बेला साथी नमस्कार हजुर ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन रेडियोबाट सुन्नुभयो
3: आफ्नो
1: एफएमबाट सुन्नुभयो होइन ल कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ
3: गाउँछु भाइ एउटा पुरानो गीत
1: हुन्छ गाउनुहोस्
3: हुन्छ

0: না বন্য কাঁড়া তিনি উপামায় তাজন পাটাড়াছ তারা বিরানু না সঙ্গ মায়া গাড়াছ মাই বাই সেত না দর ভয়
1: तिमी उता मै त जनता टाढा छ तर बिरानो नसम्झ माया गाडा छ हैन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरिको बसाइमा आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868-6040-40 को नम्बरमा यति बेला अर्को सहभागी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर भन्दै थिए अब पनि फोन काट्यो भने म नम्बर वाचन गर्छु है म तपाईँलाई आग्रह गर्छु एउटै नम्बरबाट पटक पटक फोन आउने काटिने गरिराखेको छ यति बेला साथी नमस्कार हजुर
2: हजुर नमस्कार
1: को बोल्नु भयो कहाँबाट
2: ए म गुर्मी मदारी गाउँपालिका सिर्सेनी छबाट कृष्ण गर्ती हो
1: कृष्ण गर्ती कुन रेडियोबाट सुन्नुभयो हामीलाई
2: हजुर मैले रेडियो स्काई हजुर
1: रेडियो स्काईबाट सुन्नुभयो होइन
2: हजुर हजुर
1: आज कार्यक्रममा के गर्छौँ जानकारी लिनु भएको छ कि छैन
2: होइन मलाई थाहा छ हजुर यो पुरानो गीत गाउने भन्नुभएको छ तपाईँले
1: हजुर कुन गीत गाउनुहुन्छ
2: हजुर एउटा मेरो एउटा छोराले चाहिँ गीत गाउन खोजिरहेको छ त्यसै चाहिँ मैले फोन मिलाइदिएको
1: कुन गीत गाउनुहुन्छ भन्नुहोस् त
2: गाडी फुर्के सल्लो भन्ने
1: लगाउनुहोस्
2: गाडी फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्न सकिन होलो कि पोलो आज भोलि नारे मेरो माया नारेको हल गरुला छ माया लागेर के गरु डाँडै फुर्के चलो मायाको घर त चिने गाउँ चिन्न सकिन हल्लो हो कि पल्लो यति नै हजुर नमस्कार
1: हुन्छ प्रयासको लागि तपाईँलाई धेरै धेरै धन्यवाद फेरिको बसाइमा आउनुहोला अहिलेको लागि बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो कृष्ण उहाँसँग कुराकानी गरिसकेका छौँ अब राधिका हमाल झलक सङ्गीतमको आवाजमा रहेको रिमी र झिमी पानी रै पर्यो ढुर्ब तारा पिपालु पातालाई यो गीत तपाईँको लागि राख्छौँ गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। यति बेला साथी हुनुहुन्छ 98 68 39 40 मा। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
1: हजुर म गुल्मीदेखि अमृता भण्डारी।
0: अमृता भण्डारी गुल्मीबाट?
1: हजुर।
0: के छ अमृताजी?
1: एकदमै ठिकै छ अनि हजुरहरूको?
0: ठिक छ। तपाईँ अमृता भन्दा नि अपेक्षा भण्डारी हो कि जस्तो लाग्यो हो?
1: हजुर।
0: किन तपाईँले डबल चोटि फोन गर्नुभयो? एकचोटि तपाईँ नियमबाट बाहिरिसक्नु भएको छ। अब अर्को हप्ता अर्को बसाइमा फोन गर्नुहोस् ल। हुन्छ, विदाई गर्छौँ। आउनु भएको थियो साथी अपेक्षा। एकचोटि उहाँले पुरानो गीत भनेर नयाँ गीत गाइदिनु भएको थियो होइन, त्यो कारणले गर्दाखेरि एकचोटि फोन गरिसकेपछि अर्कोचोटि फोन डायल नगरिदिनु होला म तपाईँलाई आग्रह गर्छु। यति बेला साथी नमस्कार हजुर।
2: नमस्कार।
0: को बोल्नुभयो कहाँबाट?
2: जोनिक रमजाली रोल्पा नगरपालिकाबाट।
0: रोल्पा नगरपालिकाबाट जोनिक रमजाली बोल्दै हुनुहुन्छ है?
2: हजुर हजुर।
0: कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ?
2: यति बेला त म ठ्याक्कै बसेर धेरै समयपछि आज कार्यक्रम सुन्दै थिएँ, फोन डायल गरेँ, फोन पनि बल्ल बल्ल लाग्यो क्या।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ?
2: म गीतबाटै सुरु गर्छु नि त है।
0: हुन्छ, सुरु गर्नुहोस्।
2: ल के नरौ सानो बिठो थो हो नानी काखमा बसी पाइएन रु नानी डमघासमा तिरे सुन्दाको बन रङ्गै रुन पाइएन निर्माउली जास्ताइन्छ मेरो मन रङ्गै रुन पाइएन निर्माउली सङ्गाइन्छ मेरो मन।
0: हुन्छ, सँगै बस्न पाइएन निर्माया न्यौली सँगै रुन्छ मेरो मन होइन?
2: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते।
2: नमस्कार।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
3: नमस्कार हजुर।
0: को बोल्नुभयो कहाँबाट?
3: तेर्तुमबाट दिपेन परियार।
0: दिपेन परियार? के छ दिपेन?
3: ठिकै छ।
0: के गर्दै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ?
3: बसिरहेछ।
0: बसिरहनु भएको छ नि? कोसँग हो बसिरहनु भएको?
3: दिदी।
0: कति वर्ष हुनुभयो तपाईँ?
3: 13।
0: 13 वर्ष त होइन होला
3: हो।
0: ल न ढाटिकन भन्नु त, कति वर्ष हुनुभयो?
3: 13 वर्ष।
0: खोइ त बोली सुन्दाखेरि त 7-8 वर्षको 8-9 वर्षको जस्तो छ। हो 8-9 वर्षको हो? हो, कसैले सिकाइरहनु। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ? कुन गीत?
3: जाने दाइले भन्ने।
0: पुरानो गीत हो कि नयाँ गीत हो?
3: पुरानो।
0: लगाउनुहोस्।
3: जाने दाइले जाले स्याके माथे पर्यो जालैमा
0: यति नै भन्नुहुन्छ होइन? हुन्छ, प्रयासको लागि धन्यवाद। फेरि फेरिका बसाइमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्कमा दिपेन परियार आउनु भएको थियो तेह्रथुमबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गरी, नमस्कार हजुर। नमस्कार, को बोल्नु भयो, कहाँबाट? तमखासबाट। नाम के भन्नुभयो तपाईँको? सल्यानबाट। नाम के हो? तपाईँको आवाज एकदमै सानो आइरहेछ, कृपया अलि कि त टाठो आवाजमा बोल्नुहोस्, होइन भने तपाईँको फोन हामी लिन सक्दैनौँ है। मीरा शेर्पाली अझै पनि तपाईँको आवाज सानो आइरहेछ, नपत्याए तपाईँको आवाज रेडियोमा सुन्नुहोस् त कति सानो आइरहेछ। तपाईँले कुन रेडियोबाट सुन्दै हुनुहुन्छ हामीलाई? आउनु भएको थियो साथी, शारदा एफएमबाट कार्यक्रम प्रसारण हुँदैन है, रेडियोको नाम कण्ठ पारेर मात्र आउनु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर।
4: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
4: जीवन चन्चुरी पासपोर्टबाट।
0: कहाँबाट को बोल्नुभयो?
4: जीवन चन्चुरी बोल्दैछु पासपोर्टबाट।
0: अनि के गर्दै हुनुहुन्छ यति बेला? कार्यक्रम सुन्दै बस्दै, तपाईँको आवाज सानो आइरहेछ, खोइ त आवाज एकदमै सानो आइरहेछ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग हामी कुराकानी गर्न सकेनौँ। अर्को साथी हुनुहुन्छ, म स्वागत गरी, नमस्कार हजुर।
5: हजुर, अस्सलाम वालेकुम सर।
0: कहाँदेखि को बोल्नुभयो?
5: म घरैदेखि सबिना खान बोलेको।
0: सबिना खान,
5: हजुर।
0: अनि सुरुमा आउने बेलामा आफ्टरनुन भन्नुभयो,
5: हजुर।
0: अनि कार्यक्रम लोकसारथीमा अङ्ग्रेजी शब्दको प्रयोग गर्न पाइँदैन, नेपाली मौलिक अभिवादन चाहिन्छ भनेर मैले धेरैचोटि भनेको छु, होइन?
5: गुड आफ्टरनुन भनेको होइन, मैले नमस्ते गरेको, हजुर अस्सलाम वालेकुम भनेको मेरो
0: भाषा, अस्सलाम वालेकुम भन्नुभएको
5: मेरो भाषाबाट, मैले नमस्ते गरेको।
0: ए ल ठिक छ, यो त्यो हो भने त ठिक छ है। अनि के छ, सबिना खान भन्नुभयो होइन?
5: हजुर सबिना खान बोलेको।
0: सबिरा खान, ल ठिक छ। अनि के छ सबिराको हालखबर?
5: सबिरा होइन सबिना।
0: सबिनाको के छ हालखबर? सदिनाको के छ हालखबर?
5: एकदम ठिक छ हजुर।
0: तपाईँको नाम सम्झिँदा मलाई एकदमै गाह्रो भयो होइन?
5: मुस्लिमको नाम यस्तै हुन्छ, सदिना खान बोलेको।
0: अनि के छ सदिनाजी, अनि घोराईतिरको हालखबर, कतिको गर्मी छ, पानी कतिको परेको छ हजुर?
5: गर्मी छैन, पानी परिरहेको छ हजुर।
0: ए पानी परेको छ, शीतल।

0: अब सुन्नु पर्ला।
1: ठिक छ, घोराईमा त रेडियो भरोसाबाट कार्यक्रम प्रसारण हुन्छ, सायद रेडियो भरोसा हो कि? ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, राम्रो गीत गाउनुभयो, वनको काफल वनकै चारीलाई, तिम्रो माया दुई दिनको भए नि, मेरो माया जुनी भरिलाई, होइन? सदिनको माया कसलाई हो? एउटा छ होइन? ठिक छ, कार्यक्रममा आउनुभयो, फेरिका बसाइमा आउनु होला, अहिलेको लागि विदा गर्छौँ भन्दै विदा भइसक्नु भएको छ। अब हामी एउटा गीत राख्छौँ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउनेछौँ। विशेष गरी माया गुरुङ, उमा गुरुङ लगायतका साथीहरूले रेडियो नेपालमा रेकर्ड गर्नुभएको गीत हो यो। विशेष गरी अब हामी दुई तिनवटा गीत कति छ, हामी रेडियो नेपालबाट बजारमा आएको गीत हामी बजाउँदैछौँ, पुरानो गीत हो। यति बेला गीत राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ।

0: यो गीतपछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। उमा गुरुङ, माया गुरुङ लगायतका कलाकार साथीहरूले रेडियो नेपालमा रेकर्ड गराउनु भएको गीत, त्यति बेला जति बेला यो गीत रेकर्ड भयो त्यति बेला रेडियो नेपाल अनि धौलागिरी क्यासेट सेन्टर बाहेक अन्य कुनै पनि रेकर्डिङ स्टुडियो नभएको अवस्थामा यो गीत सङ्गीतहरू बजारमा आएका हुन्। मलाई जहाँसम्म लाग्छ यो नारायण गोपालको पालाका गीतहरू हुन्। जति बेला स्वर सम्राट नारायण गोपालहरू रेडियो नेपालमा गीत गाउने गर्नुहुन्थ्यो हो त्यति बेलातिर बजारमा आएको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। रेडियो नेपालले अहिले डिजिटल माध्यमबाट ती गीत सङ्गीतहरूलाई सार्वजनिक गर्दैछ, त्यसैले हामी त्यही डिजिटल माध्यमबाट हामीले यो गीत सम्हार गरेका हौँ। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
1: म तुल्सीपुर दाङबाट हो, वीरेन्द्र बिएम।

0: धीरेन्द्र बीएम
1: के छ
0: धीरेन्द्र जी खबर
1: राम्रै छ सर ठिकठाकै छ हल्का पानी पर्ला छ
0: पानी परिराखेको छ होइन ठिक छ कार्यक्रममा आउनु भएको छ आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन
1: हजुर हजुर आज हामी पुरानो मान्छे कि पालो हो जस्तो
0: त्यही त नि पुरानो मान्छे के छ आज हामी यो बसाईमा पुरानो गीत सङ्गीतहरू सुन्ने बसाई राखेका छौँ यो बसाई तपाईँलाई कस्तो लागिराखेको छ
1: राम्रो छ हामीलाई पनि चान्स छ नि त हामी पुरानो मान्छेहरूलाई
0: त्यही त नि आज कुन गीत गाउनुहुन्छ
1: आउन त तिज आउनु लागेको छ त्यही पनि म तिजलाई उसिनेर दोस्रो गीत गाउँ कि भन्ने सोचेको छु
0: सर हुन्छ लगाउनुहोस्
2: नमो श्यामादही माटीका नछर जमरा दैवले पर्दा उठायो
0: धीरेन्द्रजी
2: दैवले पर्दा उठायो
0: धीरेन्द्रजी
2: फर्केर मखमली फुल्दा मार्सी धान झुल्दा बहिनी आउने
0: आउनु भएको थियो दसैँको गीत त नगाइदिनुहोस् न हो अझै दसैँ आइपुगेको छैन दसैँको बेला मात्रै दसैँको गीत गाउँला है म तपाईँलाई आग्रह गर्छु सिजन अनुसारको गीत गाउनुपर्छ लोकगीत गाउनुहोस् तिज गीत गाउनुहोस् तर दसैँको बेला मात्रै दसैँ गीत गाउनुहोस् है म तपाईँलाई आग्रह गरेँ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
3: हेलो नमस्ते हजुर
0: नमस्ते को बोल्नुभयो कहाँबाट
3: म पूर्व पाँच तर्फले लिकेश्वर लिम्बू है त हजुर
0: के लिम्बू भन्नुभयो
3: लिकेश्वर लिम्बू
0: जिकेश्वर लिम्बू
3: हजुर हजुर पक्कै
0: के छ हजुर हालखबर
3: एकदम ठिकै छ म प्रोग्राम सुन्दैछु अनि फोन डायल गरेको लाउनुहोस् तपाईँ त दिएजाउँ त भए पनि
0: ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ
3: हुन्छ मलाई खैरिनीमा गेट गाउँछु त थोरै
0: ल खैरिनीमा गेट सुरु गर्नुहोस्
3: मायालुले सम्झनै छोड्यो कि सम्झनै छोड्यो कि आज भोलि लाग्दैन बारुली खैरिनीमा गेट अन्तै दिल बस्यो कि निर्माया हुनै छोड्यो गेट सम्झनै छोड्यो कि सम्झनै छोड्यो कि आजै भोलि लाग्दैन बारुली खैरिनीमा गेट अन्तै दिल बस्यो कि निर्माया हुनै छोड्यो गेट अन्तै दिल बस्यो कि निर्माया हुनै छोड्यो गेट यति नै भने त हजुर
0: अन्तै दिल बस्यो कि निर्माया हुनै छोड्यो भेट होइन
3: एकदमै भनेपर्छ गीत भन्नुपर्छ हजुर
0: नभेटेको कति भयो भन्नुहोस् त
3: त्यस्तो त होइन कि हजुर गीत हो भन्नुपर्छ अहिलेको लागि चाहिँ
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरिका बसाईमा आउनुहोला बिदा गर्छौँ नमस्ते
3: हुन्छ
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो पास्तरबाट उहाँसँग कुराकानी गरिसकेका छौँ कृपया दसैँ आएको बेला मात्र दसैँको गीत गाउन सुहाउँछ तिज आएको बेला मात्रै तिजको गीत गाउन सुहाउँछ अनि तिहार आएको बेला मात्रै देउसिरे भन्न सुहाउँछ है त्यसैले अलिकति गीत गाउने बेलामा समय सन्दर्भलाई पनि ख्याल गरिदिनु होला म तपाईँलाई आग्रह गरेँ नमस्कार हजुर

0: ديم ديم ديم ما يا ظلمون توما ديم ديم سانونا ديم كوباريلي بوتو كيون توما باريلي ديم ديم بو باريلي ديم ديم بو मलाई पनि सर दिन दिम्बो माया जल्बुन्छु म दिन दिन सानो नदिन्छौ परेली भुतुकै हुन्छु म।
1: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। गीत गाउनु मात्र ठुलो कुरा होइन है, आफ्नो परिचय दिनु पनि ठुलो कुरा हो। त्यसैले अब यस्तै गर्नुभयो भने गीत गाउने फोन काटेर जानुभयो भने तपाईँको नम्बर हामीले वाचन गर्छौँ है। गीत गाउने मात्र ठुलो कुरा होइन, कार्यक्रममा परिचय पनि दिनुपर्छ, कहाँदेखि को आउनुभयो भन्ने कुरा हो। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आइसकेपछि मैले धेरैचोटि भनिसकेको छु, आइसकेपछि फोन डायल गरिसकेपछि तपाईँको ध्यान रेडियोतिर होइन कार्यक्रमतिर केन्द्रित गर्नुहोला। अब हामी कार्यक्रमको अन्तिम अन्तिमतिर छौँ। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: हजुर नमस्कार। हजुर
1: को बोल्नुभयो, कहाँबाट?
2: एम बहादुर घरती, धुर्कोटबाट।
1: धुर्कोटबाट एम बहादुर घरती।
2: हजुर
1: गुल्मी धुर्कोटतिरको खबर के छ?
2: एकदम ठिक छ हजुर, अहिले पानी परिरहेको छैन, एकदम ठिक छ, रमाइलो घमाइलो राम्रो छ।
1: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ?
2: गीतबाटै सुरु गरौँ न,
1: पुरानो गीत हो नि होइन?
2: पुरानो गीत हो,
1: ल सुरु गर्नुहोस्।
2: मरछु बाटे दिन मैले
1: तपाईँले गीत बिगारेर किन गाउनुभयो? कन्फ्युज होइन, तपाईँले यो गीत बिगाएर चाहिँ गाउन नपाउने हो। मर्छु बाँच्दैन भनिसकेपछि तपाईँले आर्के टुक्का गाइदिनु भयो। आइन्दा गीत बिगाएर गाउने भए यो कार्यक्रममा फोन डायल नगरिदिनु होला। म तपाईँलाई है, म तपाईँलाई यो फोन म लिन सकेन। गीत बिगाएर गाउने हो भने यो कार्यक्रममा फोन डायल नगरिदिनु होला। बिमा कुमारी दुराले गाउनु भएको गीत मर्छु बाँच्दिन भन्ने गीत हो, मर्छु बाँच्दिन। यो गीतलाई उहाँले बिगारेर गाइदिनु भयो। अरू सबै कुरा हामी सहन सक्छौँ, तर गायिकाले सर्जकले गाएको गीतलाई बिगारेर गाएको हामी सहन सक्दैनौँ है। कुनै पनि सर्जकले गाएको गीत, कुनै पनि सर्जकले सृजना गरेको सृजनालाई बिगारेर गाउने कसैको पनि अधिकार छैन। त्यसैले सकिन्छ राम्रोसँग गीत गाउनुहोस्, ओरिजिनल गीत गाउनुहोस्, सकिँदैन बरु कार्यक्रम सुनेर मात्रै पनि साथ दिन सकिन्छ, तर गीतलाई बिगारेर टोलमोड गरेर गीत गाउने प्रयास चाहिँ नगर्नुहोला। उहाँले कति एउटा गीत सिर्जना गर्नका लागि कति दुःख हुन्छ, कति सङ्घर्ष हुन्छ, त्यो गीतलाई बजारमा ल्याउनको लागि कति सङ्घर्ष गरेको हुन्छ होइन। हामी सर्जक श्रोताहरूलाई त्यो गीत सङ्गीतहरू गाउने छुट हुँदै गर्दाखेरि कमसेकम हामीले ती सिर्जनाहरूलाई, ती गीतहरूलाई जस्ताको त्यस्तै गाउने बानी बसालौँ। लय नमिल्ला, स्वर नमिल्ला, तर कमसेकम शब्दमा त ध्यान दिउँ है। यति बेला अर्को साथी हुनुहुन्छ, अन्तिम साथी। नमस्कार हजुर।
3: नमस्कार।
1: को बोल्नुभयो, कहाँबाट? कहाँबाट? नाम के हो?
3: पूजा पाइजा।
1: पूजा परियार
3: पाइजा।
1: ए पाइजा हैन?
3: हजुर।
1: कुन गीत गाउनुहुन्छ हजुर? कहाँ पुरानो गीत हो गाउन पाइने, अनि कहाँ नयाँ गीत गाउन पाइन्छ त?
3: पानको पात।
1: पानको पात
3: हजुर।
1: कुन पानको पात? पानको पात माया तिमीलाई सम्झिन्छु दिनको रात, यो चाहिँ गाउन पाइन्छ? मायालाई पानको पात भन्ने पाइँदैन है।
3: केटाले केटीलाई आई लभ यु भन्नु न, माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात म शान्ति
1: प्रयासको लागि धन्यवाद. अब आउने बेलामा ओरिजिनल टुक्का लिएर आउनुहोला. अहिलेको लागि बिदा गर्छौँ. टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी. यो दोहोरी गीत हो, दोहोरी खेल्न सकिने गीत हो, त्यसैले शब्द जोडाउन पाइन्छ. तर थेगो बिगार्नु भएन है. अघि नै आउने भएको साथीले त थेगै बिगारिदिनु भयो होइन. लौ त हजुर, आजको लागि कार्यक्रम सकियो, अर्थात् सकिन लाग्यो. तिनजेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु. कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु. हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु. र अन्तिममा जाँदा जाँदै कार्यक्रम कस्तो लाग्छ, अलिकति जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला. कार्यक्रम राम्रो लाग्छ भने, राम्रो लाग्छ मनपर्छ म यो ठाउँबाट सुन्दैछु भन्नुहोस्, मन पर्दैन भने आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला भन्दै लौ त हजुर. 98644 17298 मेरो मोबाइल नम्बर हो. 98644 17298 भन्दै आजको लागि धन्यवाद दिन्छौँ सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई. माया गुरुङ र उमा गुरुङकै आवाजमा रेडियो नेपालमा रेकर्ड भएको गीत तपाईँको लागि छोड्दै आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु. नमस्कार. रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं.

जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो। यस।

हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुबेरी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: खै यार आफै प्लान गर्नु छ आफै लेटाउँछ भने
1: एकछिन त हो नि म्यान आइहाल्छु नि ओ यार साँच्ची स्पाइटली आज मलाई कस्तो देखाएछ म्यान
0: दामी देखाएछ यार
1: थ्याङ्क्स म्यान अब त स्योर सरोजलाई मनपर्छ नि है
0: लुगा राम्रो हो अरे के गर्नु मान्छे मन पराउनु पऱ्यो नि
2: मान्छे त म मन पराउँछु के गरे वस्तै गर्दैन
3: म बुझ्छु र
1: त्यस्तो नभन्नु म्यान मलाई मन पराउँछ के मलाई थाहा छ
0: अँ त्यस्तै भन्दै गर होइन कुन दिन त्यो गोरी केटीले तेरो सरोजलाई उडाएर लग्छ अनि त्यसपछि हामी सबजना बेभोज खानुपर्छ है
3: आएतिर हेर
4: ए के छ म्यान
0: कति लेट गरे यार
4: उसलाई कुरेर बसिरहेको थियो एकछिन भित्र जाने होइन
2: जम
5: आज कति राम्री देखेको यो आशुलाई

0: मायालु तिमी कता छौ, मलाई सुन्ने बित्तिकै यो गीत साह्रै मन परेको, मुखमै झुन्डेको मेरो। यस्तो गीत चाहिँ कमै मात्रै बन्छ होइन, गीतको बोल नै मिठो हुनुपर्छ। भिडियो चाहिँ के हुन्छ भने यो स्तरको भिडियो कसैले पनि बनाउँदैन मैले देखेको अनुसारले, अहिलेसम्म मैले काम गरेको अनुसारले। मैले फिल्म गरेको र भिडियो गरेको मलाई केही फरक छैन अहिले।
1: हामीले मेहनत चाहिँ 100% गरेको छौँ, मुभी जतिकै खर्च भएछ अनि मुभी भन्दै कम छैन यो सङ्ग। सरोजीले भन्नुभयो कि एक चाहिँ गीत छ यसले अलग गरौँ यार, नर्मल भन्दै अलग गरौँ भनेर भन्नुभयो। मैले भने ठिक छ, हामी सेट बनाऊ, यस्तो यस्तो कन्सेप्ट गरौँ। उहाँले भने हुन्छ राम्रो छ भनेर भने, यसमै सपोर्ट हो सबैको। अगर मैले चाहेर पनि यो हुनुपर्छ भन्ने चाहिँ हुँदैन नि त, सम्पूर्ण टिम मिल्न चाहन्छ, प्रोडक्सनबाट डाइरेक्सनबाट सबै टिमबाट एउटा टिम मिल्नुपर्छ।
2: पहिला गरेको भन्दा अलिक फरक तरिकाले, मेरो प्रविधि उयो कोरस त्यही छ, सेट त्यही छ, मुभी तरिकाको सबै छ, तर यति फरक छ कि यसको सेट फरक छ। किनभने सेट बनाएर पनि म्युजिक भिडियो गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ मैले यो अलिकति फरक तरिकाले पानी सानी पारेर सेट बनाएर काम गरेको छु। विशेष यसमा एकदम अनि राजु आर्टलाई पनि मलाई एकदमै धन्यवाद दिन चाहन्छु, किनकि उहाँको मेहनत, उहाँले गर्नुभएको समय, उहाँले गर्नुभएको यो चिजले गर्दाखेरि पनि मलाई जहाँसम्म लाग्छ यो गीत पनि राम्रो हुन्छ होला।
3: अलिकति पहिलाभन्दा चाहिँ धेरै फरक शैलीमा, म आफूलाई पनि एकदमै एक्साइटेड छु होइन यो प्रोजेक्टमा चाहिँ। त्यही भएर विक्रम दाइसँग कुरो हुँदाखेरि अब तपाईँको जस यो ताल कन्सेप्ट एकदमै मलाई एकदमै रमाइलो लागेको छ, सरोजल दाईलाई पनि एकदम मन पऱ्यो भन्नुभएको थियो। त्यो माथि अब यो प्रोजेक्टमा अब सञ्जय दाई जस्तो अब एकदमै दामी क्यामराम्यान पनि हुनुहुन्छ, सो अब सबैसँग अब ठुलो एउटा प्रोजेक्ट अब हिस्सा हुन पाउँदा त हामीलाई एकदम खुसी लाग्छ। सो त्यही हो, सबैजनालाई थ्याङ्क यू सो मच।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295177। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रतिगीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार 15,000, दोस्रो पुरस्कार 10,000, तेस्रो पुरस्कार 5,000, दुई समूहलाई सान्त्वना पुरस्कार 3,000, सर्वोत्कृष्ट नृत्य उपहार 2,000। प्रति समूह संख्या बढीमा 12 जना, वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3।

0: नातिले पनि सँगै लिएर कतै हिँड्नु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814-5518 र 9806015332। दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यु रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656-563-715 र 9841-12-0740।
3: नाइन्टी फोर पॉइंट टू द मौली एफएम, समुदाय को आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास चार, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113527, 0635650525।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
0: 9058800700
1: 9460403

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.
4: हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान ब्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुबेरी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: दमौली एफएम 94.2 MHz को प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिङ्गारिक महाआरतीका संयोजक सुबदार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
1: 28 वर्ष।
0: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु। र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ र अहिले यो तनहुँको व्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो व्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिङ्गारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
1: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले बोलबमको महिना पनि हो र शिवजी पार्वती महादेवहरूको आराधना गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढा टाढासम्म चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर कि टाढा टाढा जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच बनायौँ।
0: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
1: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो र अनि धर्मको पनि हामी धर्मप्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने
0: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
1: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गरिरहेको पहिला मन्दिरकै गरिन्छ। हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्ने छ, ती कामहरूलाई पनि पुरा गरिन्छ र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन्, कहीँ र सडकहरू बनाउनु पर्ने छन्, ती सबै यथावत अर्थ बनाउन नसकिएला तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहीँ हामीले चाहिँ यसको काम गर्ने
0: अक्षकोष निर्माणको पनि यहाँहरूले एउटा एजेन्डा राख्नुभएको छ। यो कतिको चाहिँ अक्षकोष निर्माण गर्ने यहाँहरूको योजना हो?
1: अब यो हामीले चन्ददातालाई यति नै चन्दा देऊ यति नै ल्याऊ भनेर हामीले तोकेको छैनौँ। चन्ददाताहरूबाट दिएको चन्दा कतिसम्म रकम उठ्छ र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ र बचेको पैसालाई चाहिँ हामीले फेरि के हुन्छ अक्षकोषमा चाहिँ राखिदिने हाम्रो चाहिँ गरे।
0: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के के छन्?
1: छिर्कनेश्वर मन्दिर अहिले कस्तो छ भने दुई तिर चाहिँ खोलो आएको छ, बिचमा टुक्क छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ, मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ र त्यसलाई चाहिँ अब दुई तिर खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि। सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन, ती कम्पाउन्डहरू बनाउनु पर्ने छ र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसमा पनि हामीले खर्च गर्छौँ र सबै मन्दिरमा मात्रै होइन जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा हाम्रो टोलमा त्यही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ।
0: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ तर चन्ददाताहरू अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला। हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ। र तर चाहिँ अब चन्दादाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन्, अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर भने त्यस्तै अग्रसरहरू भइरहेका छन्। काम पनि द्रुत गतिले भइरहेको छ र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्द चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटिसम्म सम्भावना छ।
0: त्यसलाई एकपल्ट फेरि भन्नुहोस् है, कम्ती 50 लाखको 15 लाखभन्दा कम्ती 50 लाखको हुन्छ
1: त्यसैलाई केबाट सुरु गर्ने
0: होइन ल म काटेकै छ यो म नै गर्छु। महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: हामीले अब चन्दादाताहरूसित कति दिनुहुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन। अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ। प्रचार प्रसार पनि केही कमी गरिएको छैन। छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै नै टाढासम्म पुगेका छौँ र उहाँहरूको चाहिँ कतिको चाहिँ अनुगमन हुन्छ र उहाँहरूले कतिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सकेत अब धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो त्यो 1 करोडकै चाहिँ थियो उयो त लक्ष्य त, तर वर्षाको कारणले गर्दा वर्षा पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि, केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलिक कम हुन्छ कि भनेर चाहिँ हामीले चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ।
0: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ?
1: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सिडिओ साहबलाई नै हामीले एउटा पत्र दिएको छ, हामीले शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ। हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ। यस
0: के छ 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
1: समेटिएको छ।
0: 10 वटै पालिकाहरू
1: 10 वटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यता गइएको छैन, अलिक टाढा त होइन, हामी यता आगो भैरेनीसँगसम्म यता चाहिँ थर्पुसम्म त्यहाँसम्म पुगिएको छ। हामी 10 वटै चाहिँ समेटिएको छैन, त्यसमा गएको छैन र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ। उसलाई नगरपा प्रमुखलाई प्लस वडाध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ।
0: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न।
1: हाम्रो यो 28 गतेबाट 4 गते भदौ 4 गते साउन 28 गतेसम्म हाम्रो कार्यक्रम छ। 28 गते भदौ साउनको 28 गते हामीले चाहिँ कलश यात्रा निकाल्छौँ। 10 बजी टाइम छ हाम्रो, त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभाको हाउसमा आएर चाहिँ प्रणत हुन्छौँ कलश यात्रा गरेर। त्यहाँ चाहिँ सबैजनाले आमन्त्रित गरिएको छ, सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँड्नेछन् यसमा र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजीबाट कार्यक्रम सुरु हुन्छ। 7 बजीबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजीसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ र त्यसपछि 10 बजीबाट फेरि पछि 5 बजीसम्म चाहिँ प्रोग्राम हुन्छ। 5 बजीपछि फेरि 7 बजीसम्म चाहिँ एकछिन रोकिन्छ त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि अनि त्यसबाट 7 बजीबाट 10 बजीसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ र एकदम रूपले हाम्रो चाहिँ 3 गतेसम्म चल्छ। 3 गते चाहिँ हाम्रो लक्ष्य हुन्छ, प्रोग्राम छ। त्यसपछि
0: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ कार्यक्रममा तय गरिएको छ, यो कस्तो कार्यक्रम हो?
1: यो 3 गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती भनेर बढाएका छन्, उहाँहरूले चाहिँ कस्तो विषयबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि यिनीहरू उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले नै गर्ने, हामीले गर्ने होइन, यो चाहिँ गुरुजीहरूबाटै गराउने हो यसबाट।
0: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिंहारिक महाआरती कस्तो हुनेछ?
1: सिंहारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेव ज्यूबाट चाहिँ बिचबिचमा चाहिँ अब वाचन वाचक हुन्छ, वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ। त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिँगारी गरेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ अब भक्ति भजनहरू र सिँगारी कार्यक्रम चाहिँ चल्छ।
0: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ, उहाँलाई कथावाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो?
1: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सल्लाह गरेको र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
0: खुसी बनाउनुहुन्छ। महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, चौरासी पूजा, अन्नदान, ग्रह शान्ति, पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन्। कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
1: यो समय भनेको 7 बजेबाट 10 बजे बिहानको समयको,
0: बिहानको समय 7 बजेदेखि 10 बजेसम्म
1: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रेरण गर्न पाउनुहुन्छ अनि व्रत बन्द गर्न पाउनुहुन्छ, चौरासी पूजा लाउन सक्नुहुन्छ। हरेक त्यहाँ यहाँ तपाईँले भन्नुभयो ती एवाद चिजहरू चाहिँ त्यहाँ गरिन्छ।
0: 7 बजेदेखि
1: बेलुका बिहान दस बजेसम्म
0: हरेक दिन
1: त्यही समय त्यसैको लागि राखेको।
0: महायज्ञमा दाताहरूलाई ताम्रपत्र, रजतपत्र, शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ, यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
1: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। 1 रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो, 400 माथिको रसिद काट्ने,
0: रसिद
1: 400 माथि सबैलाई चाहिँ रसिद पाउनुहुन्छ अनि त्यसपछि 1000 माथिकालाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ,
0: नाम वाचन गरिन्छ
1: उहाँले यति पैसा चाहिँ प्रदान गर्नुभयो भनेर अनि 2000 माथिको मापदण्डको चाहिँ उहाँ चाहिँ सम्मान गरिन्छ, उहाँलाई पाँच हजारभन्दा माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान सम्मान गरिन्छ अनि 10000 माथिको एकजनाको नाम शिलालेखमा लेखिन्छ है राखिन्छ अनि 15000 माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ लेखिन्छ शिलालेखमा लेखि त्यो शिलालेखमा अब जति भन्छ नि त्यो शिलालेखमा लेखिँदै जान्छ है अनि 25000 माथिको इच्छाएका 2 जना व्यक्तिको चाहिँ
0: शिलालेखमा
1: नाम लेखिन्छ 50000 माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 जनाको शिलालेखमा नाम लेखिन्छ व्यक्ति उनीहरूले भनेको अनुसार अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ 75000 माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म
0: ल्याउनु
1: मन्दिरसम्म
0: महायज्ञसम्म
1: ल्याउने चाहिँ बजार परिक्रम गरेर महायज्ञसम्म ल्याउने चाहिँ ऊ छ अनि 1,00,000 माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा साथ अबिर त्यहाँ के थप्यो अबिर यात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाका साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ बनाइन्छ फोटो फ्रेम बनाएर दिन्छ 1,25,000 माथिका दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने त सबै सम्मान त सकिसकेको छ त्यो भइसकेको छ अझ त्योभन्दा के सम्मान गर्छ सम्मान चाहिँ हामीले चाहिँ गरिन्छ र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझै विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार चाहिँ गरिन्छ।
0: स्थानीय आमा समूहको सक्रियतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?
1: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ उभिनु भएको छ र उहाँहरूकै उसमा अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भनेअनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
0: सङ्घ
1: संस्थाहरू र समितिहरूमा पनि उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ, होइन कोही अब उसमा पनि हुनुहुन्छ, के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्तो किसिमको चाहिँ के अरे खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ, ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस्, कष्ट नहोस्, कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखेको छ र उहाँहरूले पनि राम्रै भूमिका गरिरहनु।
0: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
1: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँघरको,
0: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
1: हाइवेसँगै जोडिएको
0: किन भन्दाखेरि हाइवेमा हिँड्ने मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
1: जान सक्ने अवस्था पनि छ र अनि फेरि के छ आवाज आवाजको लागि सजिलो छ त्यसमा, होइन अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखिएको छ नि, सतीदेवीलाई पीठमा बोकेर हिँड्दाखेरि अङ्ग पतन हुँदै जाँदाको क्रममा चाहिँ एउटा छिर्कानेश्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्कानेश्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो, र कर्ण भनेको टुक्रा, कपाल कपालका टुक्रा खसेको घर त्यहाँ छिर्कर्ण सर छिर्कण हो नाम खास गरेर, तर सजिलोको लागि हामीले के भएको छ छिर्कानेश्वर भनेर चाहिँ पहिलेदेखि चाहिँ छिर्कानेश्वर भएको हुनाले यसलाई छिर्कानेश्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रतबन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानी पनि प्रशस्त मात्रामा छ, टोयलेटहरू टोयलेट बाथरूमहरू पनि छन्। त्यहाँ हाम्रो अब एउटा
0: कति क्षेत्रफलमा फैलिएको छ
1: मन्दिर त धेरै ठुलोमा छैन, चार आना जतिमा होला, धेरै ठुलो छैन, तर अरू यता चौतारो छ त्यसैमा जोडिएको, होइन त्यो मन्दिरको भन्दा पनि ठुलो चौतारो छ, अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिला वन भवन गरेर त्यो अहिले चाहिँ भूपू सैनिकले चाहिँ संरक्षण गरेर राखिएको छ, अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा एउटा ठाँटी जस्तो किसिमको चाहिँ भवन राखेको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रतबन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ र त्यहाँ ती गर्न थालियो भने गाउँघरका वरिपरिका सबैलाई चाहिँ ठुल्ठुलो रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामीले त्यहाँबाट चाहिँ जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
0: महायज्ञमा तनावबाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ, बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
1: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्, खाना हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन, हामी उहाँहरूलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई हामीले
0: सबै व्यवस्था
1: मिलाएर हामी पठाउँछौँ।
0: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ, व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
1: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन, सबै कुरो
0: सबै सहज
1: सहजै गरिरहेको छ हामी, किनभने एकजना दुईजना मात्रै लागेको होइन, पुरै गाउँ टोलै लगाएर बनाइएको छ। अहिले त्यहाँ हामीले त्यो बाँसहरूको चाहिँ अलि धेरै काट्नु पर्दैछ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ, र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजा पातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरीबन भइसक्यो, 80% 80% जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
0: स्थानीय जनप्रतिनिधि व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोग यहाँहरूलाई चाहिँ राम्रो छ।
1: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेकदेख गर्नलाई। जनप्रतिनिधिहरूलाई हामीले अनुगमनसँग त्यहाँ राखिएको छ, अनुगमन गरिरहनु भएको छ के कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ। र सङ्घ संस्थाहरू त अब भइहाल्यो, सङ्घ संस्थाहरू त लागिपरेकै छ।
0: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
1: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रकार पत्रबाट नै पत्रिकाहरू पनि निकालिएकै छन्। र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विषय सूचीहरू त्यसमा भएका चाहिँ
0: प्रत्यक्ष प्रसारण पनि गर्नुहुन्छ?
1: प्रत्यक्ष प्रसार पनि हुन्छ, त्यहाँ त्यहाँ हामीले चाहिँ जोडिसकेका छौँ। आज त्यो जोड्दै वाइफाई जोड्दैछ, आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, ब्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ, सात आठ दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिदिइरहनु भएको छ। र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामीले देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ।
0: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान्नुभएको छ?
1: यो त एकदमै जीवनमा नभई नहुने कुरा हो नि। अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भएर बस्न
0: सकिँदैन,
1: धार्मिक पनि हो हामी। पर्यटन पनि चाहियो हामीलाई, पर्यटकहरू पनि हामीलाई चाहिँ आवश्यक छ। पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन, र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो मूल कर्तव्य नै हो। हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ।
0: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
1: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने, सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ। हामीले युट्युबहरूमा पनि हालिदिएका छौँ, फेसबुकमा पनि हालेका छौँ, एउटा ग्रुप पनि बनाइएको छ, हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ। र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू, र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ। यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भन्ने हामीले मलाई आशा लागेको छ।
0: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ। जहाँ जुन देशमा रहेर बस्नुभएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ?
1: एकदमै सहयोगको अपेक्षा गरिएको छ। जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि, आफ्नो गाउँठाउँको लागि, विकासको लागि उहाँहरूले हेर्छु भनेर भन्डारण पनि भएको छ। कतिपयले अब हामी के गर्ने, कोही हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने हामीले, कसकोलाई कसको नाममा, व्यक्तिको नाममा हालेर त भएन, त्यस्तो त अब दिला नदेला के होला होइन, हामीलाई बिल पनि पाउनु पऱ्यो, हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 तलको चाहिँ चिट काटिन्न, हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ। र उहाँको त्यसरी हाले तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ, क्युआरमा पठाए पनि जेमा पठाए पनि हामीलाई चाहिँ
0: बिल काटेर त्यसपछि पठाइदिनुहुन्छ।
1: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँ चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ। यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छ।
0: अन्त्यमा दमौली एफएमका श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
1: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुनमा म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु। हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडिएकै छ, उहाँहरूले सुन्नु भएकै छ,
0: फेसबुक
1: फेसबुकमा युट्युबमा
0: युट्युब
1: टिकटकमा हामीले प्रशस्त मात्रामा हालिदिएको छ, उहाँहरूले थाहा पाउनुभएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ। र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ, जसले हेर्न सक्नुभएको छैन फेसबुक युट्युब एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू नेटहरू चलाउन जान्नुभएको छ उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
0: 4 गतिसम्म
1: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वरमा महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा मायाज्ञा चल्दैछ, त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म
0: अनुरोध गर्छु। निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।
1: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु र यो उसमा पनि यो महायज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
0: हस् हस्
1: नमस्कार।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहु।
0: सम्पर्क 9842641633, 9817150898, 9864603385।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास टिम बनौली तनौले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह टोल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तनाव।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9556234434।
4: 94.2 दमौली FM समुदायको आवाज।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840100061, 9066673344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9556043234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459, मोबाइल नम्बर 9803880384, 9846739।

0: नातिले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9914852518 र 9865315332।

हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुवेदी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: यस्तो पानी परेको बेलामा के बोलाल्दै हुनुहुन्छ भने
1: के गर्नु त बहिनी, वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
0: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
0: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट पजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
0: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिचोबन कुखुरा भन्दा पनि निकै सस्तोमा छ अरे नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: हो नि दाई, मोबाइलमा टिपिहाल्नुहोस्
1: त भन,
0: 98 5 60 79 437।
1: फेरि एकपल्ट भन त,
0: 98 5 60 79 437।
1: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अम्रेली। गुरुस्तरमा विश्वास सेवा।

साइला सल्लाह घरे माइली र काइलाई पनि खबर गर्दियो भए भोलि बिहानै चामल लगेर माथिल्लो गाउँमा नुनसँग साथी जानु पर्छ, हिउँ परेर तलबाट सामान आएन रे।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, सुक दमौली, तनहुँ।

भूपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहु प्रोपाइटर भूपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्युमिनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653319 98560 2719

0: World Ingo Festivity Offer. Aba Pound Host 1 Varsaka 200 Mbps Internet Net TV. Saath Ma Dual Band Router Nokia Beacon 1.1 Mesh Router Ra Net TV Set Top Box. Matra Ru 1200 Prati Mahina Ma. Sartha Haru Lagu Hune Chan. Chito Bane Gai World Link.
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन,

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-00-00।
4: फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोन खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
5: सतर्कता न ठग दिबे के बचेन।
6: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश।
7: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
8: Sincerely, it's your own Damoli FM 94.2 MHz.

गंगा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मंगलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मंगलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुबेरी, ऋषि बस्ताकोटी, सबिना वागले तथा समस्त पौडेल परिवार।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: World Inco festivity offer of a pound host, 1 वर्ष को 200 Mbps internet TV, साथ में dual band router, Nokia Beacon 1.1 mesh router और net TV set top box, मात्र रूप 12 से प्रति महीना में, सर्थ हरू लागू होने चं, छिटो बने गई World Link.
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्.
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि.
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको.
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन. हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि.
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन.
1: मेरो नि त्यस्तै भएको थियो. अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ. छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्. हजुर पनि त्यही जानुस् न.
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ. त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला.
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317. फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन.

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास टिम बनौली तनौले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह टोल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना, वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तनाव।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
3: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 0 58 00 700,
0: 98 4 60 40 300।

0: बहिनी कहाँ लागो
1: घरसम्म
0: लाग्नु भएको
2: हजुर हो नि
0: समय खराब छ रात पनि लागिसक्यो उजेल नहुँदै हिँड्नु हुँदैन बरु रतन नाच्न है
1: हुन्छ हुन्छ ल जाउँ जाउँ जाउँ

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
1: व्यासचर

0: அச்சேராஜ.
1: साल भदौ सात गते आइतबार साउन शुक्ल एकादशी 23 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार.
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि. एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ.
3: 5 वर्षमा 111 भीआईपीलाई भ्रष्टाचार मुद्दा. प्रधानमन्त्री बालिनको दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी. बन्सरे डाँडावासीले 15 दिनमा माग पूरा नभए फोहोर विसर्जन रोक्ने. डायस्पोरा बढे पनि दूतावासको क्षमता बढेन. जग्गाको वर्गीकरण नहुँदा 363 स्थानीय तहमा किताकाट रोकियो. लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको जागिरसँगै फलफूल खेती शीर्षकको शुभ समाचार.
1: गुल्मीको सत्यवती गाउँपालिका एक सिंहका फत्तेमान थापा पेसाले सब इन्जिनियर भए पनि जागिरे जीवनसँगै व्यावसायिक फलफूल खेतीलाई अघि बढाएर गाउँमै समृद्धिको सम्भावना देखाउन सफल हुनुभएको छ. विभिन्न प्रजातिका फलफूल, बहुमूल्य वनस्पति र एकीकृत कृषि प्रणाली मार्फत उहाँले कृषिलाई आय आर्जनसँग जोड्न सफल प्रयास गर्नुभएको हो. 2058 सालदेखि तत्कालीन जिल्ला विकास समितिबाट प्राविधिक सेवामा प्रवेश गर्नुभएका थापा हाल सत्यवती गाउँपालिकामा कार्यरत हुनुहुन्छ. घर नजिकै कार्यस्थल भएपछि बिहान साँझ र विदाको समयलाई उहाँले फलफूल खेतीमा लगाउनुभयो. गाउँमा काम गर्ने क्रममा देखिएका सम्भावनाले उहाँलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गरेको छ. उहाँको फार्ममा करिब 50 प्रजातिका फलफूल तथा बहुवर्षीय बाली छन्। 300 बोट ड्रागन फल व्यावसायिक रूपमा लगाइएको छ. बजारमा प्रति किलो 400 देखि 500 रूपियाँसम्म बिक्री हुने ड्रागन फलको क्षेत्र विस्तार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो. त्यसै गरी करिब 700 बोट केरा, 100 भन्दा बढी एभोकाडो, आँप, लिची, सुन्तला, कागती लगायतका फलफूलका बगैंचा रहेका छन्। उहाँले 40 बोट अगरवुड र करिब 400 बिरूवा परीक्षणका रूपमा हुर्काइएका पनि जानकारी दिनुभयो. भविष्य लक्षित बहुमूल्य मेकाडामिया नटको व्यावसायिक खेती गर्ने योजना पनि उहाँले बनाउनु भएको छ.
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाले. बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
6: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16, देशभरका भाटभटेनी, बिगमार्ट र अन्य डिपार्टमेन्टहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ.
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसी एग्रोटेकको उत्पादन.
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर. शहरी क्षेत्रमा सवारी साधन तीव्र रूपमा बढ्दै जाँदा प्रदूषण र ट्राफिक जाम मुख्य चुनौती बनेको छ. यसले नगरवासीको स्वास्थ्य र दैनिकीमा गम्भीर असर पारिरहेको छ. उपत्यका तथा ठूला शहरको वायु गुणस्तर सूचकाङ्क हानिकारक तहमा पुगेको तथ्याङ्क छ. पुरानो र अत्याधिक सवारी साधनले विषाक्त धुवा फाल्दा श्वास प्रश्वास, मुटु रोग र मानसिक तनावका बिरामी बढेका छन्। त्यसै गरी जथाभावी हर्न बजाउने प्रवृत्तिले शहरी क्षेत्र कोलाहलपूर्ण बन्दै गएको छ. सड़कको क्षमताभन्दा बढी सवारी साधन हुँदा दैनिक घण्टौं जाम हुन्छ भने काठमाडौँ उपत्यकामा अहिले 2 देखि 3 किलोमिटर यात्रा गर्दा करिब 10 मिनट जाममा बस्नुपर्ने बाध्यता छ. यसले समय र इन्धन दुवैको बर्बादी गराइरहेको छ. काठमाडौँ लगायत मुलुकका अन्य शहरमा पनि जाम र सवारी साधनबाट सिर्जित प्रदूषण घटाउन त्यहाँका चोकको सुधार आवश्यक रहेको सरकारवालाको सुझाव छ. सड़क विभागका पूर्व महानिर्देशक इन्जिनियर नरेश साक्यले सवारी साधनको संख्या बढेको अनुपातमा सड़कको लम्बाई वा चौडाई बढाउने प्रावधान संसारको कुनै पनि ठाउँमा नरहेको र त्यो सम्भव पनि नहुने स्पष्ट पार्दै सड़क र चोकको सुधारको विकल्प नरहेको बताएका छन्। नेपालमा दर्ता भएका 58 लाख सवारी साधन मध्ये काठमाडौँ उपत्यकामा मात्रै 23 लाख रहेको पाइएको छ। त्यस्तै 1 लाख किलोमिटर भन्दा बढी सड़क सञ्जाल सञ्चालनमा छन् भने प्रदूषण र जाम हटाउन चोक सुधारको विकल्प नभएको जनाइएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई साइकल लेनले जोड्ने योजना अन्तर्गत काठमाडौँमा 58 किलोमिटर सड़कमा डेडिकेटेड साइकल लेन बनाउने प्रस्ताव समेत गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति तथा यातायात विज्ञ इन्जिनियर आशिष गजुरेलले विश्वका अन्य मुलुकको तुलनामा नेपालमा भएका सवारी साधनका लागि प्रशस्त सड़क पूर्वाधारको विकास भए पनि सवारी साधन शहर केन्द्रित भएका कारण ट्राफिक जाम र प्रदूषण बढी देखिएको बताएका छन्। उनले भनेका छन् अन्य मुलुकमा रहेका सवारी साधन देशभरि नै छरिएर रहेका हुन्छन् र त्यहाँका सवारी साधन केही शहरमा मात्र थुप्रिएका कारण त्यहाँ बढी चाप हुनुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको छ। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले तयार पारेको काठमाडौँ भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लानमा काठमाडौँ उपत्यकाका प्रमुख ऐतिहासिक तथा सांस्कृतिक र व्यापारिक क्षेत्रलाई कार फ्री जोन बनाउन प्रस्ताव गरिएको छ। काठमाडौँको बसन्तपुर र ठमेल तथा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रलाई कार फ्री जोन बनाउन प्रस्ताव गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। शहरमा सवारी साधनको चाप समाधानको आधार चोक सुधार शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि खप्दै आएको आरोप र टिप्पणी हो। साना माछामाथि मात्रै अनुसन्धान र अभियोजन गर्छ तर यस्तो आरोप पछिल्लो समय चिर्ने प्रयास गरेको अख्तियारको तथ्याङ्कले देखाउँछ। आयोगका अनुसार पछिल्ला 5 आर्थिक वर्षमा पूर्व प्रधानमन्त्रीदेखि पूर्व सभामुख, पूर्व मन्त्री, सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुख विरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ। आर्थिक वर्ष 2077-78 आर्थिक वर्ष 2082-83 111 जना भीआईपी जनप्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। यस अवधिमा पूर्व प्रधानमन्त्री, एकजना पूर्व सभामुख, एकजना पूर्व मन्त्री संघका 8 जना, पूर्व मन्त्री प्रदेशका 2 जना, सांसद प्रदेश 2 जना, स्थानीय तह प्रमुख 60 जना र स्थानीय तह उपप्रमुख 37 जना विरूद्ध भ्रष्टाचार मुद्दा लागेको हो। पतञ्जली जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालमाथि हदबन्दी छूटको जग्गा दुरूपयोग र अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। 2066 माघ 18 गते प्रधानमन्त्रीका रूपमा माधव कुमार नेपालले ठाडो आदेश मार्फत पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई काभ्रे र अन्य ठाउँमा हदबन्दी भन्दा बढ़ी जग्गा राख्न छूट दिने निर्णय गरेका थिए। यसलाई व्यक्तिगत रूपमा कानूनको उल्लंघन गरेको रूपमा व्याख्या गर्दै अख्तियारले मुद्दा चलाएको हो। यस प्रकरणमा प्रचलित कानून र जग्गाको हदबन्दीको प्रावधान विपरीत निर्णय गराइएको र पछि सो जग्गा उद्देश्य विपरीत प्रयोग र बेचबिखन भएको दावी गरिएको छ। यो मुद्दा अझै विचाराधीन छ। यसैगरी अख्तियारले विद्युतीय चुरोट भेपमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतमा दायर उक्त मुद्दामा 7,78,00,000 रूपियाँ बिगो माग दावी गरिएको छ। यो मुद्दा पनि विचाराधीन छ। यस सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई भन्नुहुन्छ, साना होइन ठूलै मुद्दा गएको छ। प्रधानमन्त्रीदेखि सांसद मन्त्री विरूद्ध मुद्दा गए, यसकारण ठूला र साना माछाको कुरा हराएको छ। 5 वर्षमा 111 भीआईपीलाई भ्रष्टाचार मुद्दा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: 70 दल राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको पार्टीप्रति लगातार अरूचि देखिएको छ। शुक्रबार राष्ट्रपतिले आगामी स्थानीय तह निर्वाचन, रिक्त रहेका पार्टी पदाधिकारी मनोनयन र सांगठनिक सुदृढीकरण लगायतका एजेण्डामा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको थियो। तर पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन लगायतका महत्वपूर्ण एजेण्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बसिरहँदा वरिष्ठ नेता शाह भने शुक्रबार बिहानै पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्किनुभयो। केन्द्रीय समिति बैठकमा अनुपस्थित भएर पोखरा हुँदै मुस्ताङ जानुभएका प्रधानमन्त्री शाहको भ्रमणको सम्पूर्ण जानकारी सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री शाहले पार्टी बैठकलाई महत्व नदिनु भएको हो कि या पूर्व निर्धारित कार्यक्रम भएर सहभागी हुन नसक्नु भएको हो भन्ने अझै खुलेको छैन। सभापति रवि लामी छानेपछि दोस्रो वरियतामा रहनुभएका बालिन र अनुपस्थित बैठकले पदाधिकारी, सचिवालय, केन्द्रीय सदस्य मनोनयन, विभिन्न विभागमा प्रमुख मनोनयन सहित राइट टू रिकल कार्यदल गठन गर्ने महत्वपूर्ण निर्णय गर्यो। हुन त बालेन्द्रले आफ्नै पार्टी रासुपाको बैठकमा अनुपस्थित भएको वा छलेको यो पहिलो घटना भने होइन। वरिष्ठ नेता शाह पार्टी बैठकमा अनुपस्थितको श्रृङ्खला भने लामो छ। बालेन्द्र शाहले आफूलाई वरिष्ठ नेता बनाउने दिन साउन 13 गते पनि रासुपाको बैठकमा सहभागी हुनुभएको थिएन। यसै विषयमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज साम्पाङले सत्तारूढ दल रासुपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको छ। रासुपाकै वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री रहेका बेला साम्पाङले सभापति लामिछानेलाई सरकार सम्हाल्न अनुरोध गर्नुभयो। मेयर हुँदादेखि नै बालेन्द्रको कडा आलोचक बन्नुभएका साम्पाङ अहिलेसम्म प्रधानमन्त्रीप्रति सकारात्मक हुनुभएको छैन। साम्पाङले शनिबार सामाजिक सञ्जाल मार्फत भन्नुभएको छ, रविजीले तुरुन्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ। यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ न विकास। एउटा जाबो ग्यास त ल्याएर दिन सकेको छैन, साम्पाङले भनेका छन्। सत्तारूढ दल रासुपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी दुई दिने कार्यशाला शनिबारदेखि सुरु भएको छ। रासुपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृङ्खला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रासुपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिएका छन्। शनिबार नेपालको चित्र हामी कहाँ छौं शीर्षकमा अनिल चित्रकार उपसभापति डाक्टर सोडी मुवागले पार्टीको प्रस्तावमा सामाजिक लोकतन्त्र र त्यसका आधारबारे समेत प्रस्तुति दिनुभएको थियो। रासुपाप्रति बालेन्द्र शाहको अरुचि, दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
1: डायस्पोरा बढ्यो बढेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जापानमा सन् 1965 नेपाली दूतावास खुल्दा 3 कर्मचारीबाट काम शुरू भएको थियो। त्यति बेला जापानमा नेपालीहरू 1000 हाराहारीमा थिए। हाल त्यहाँ नेपालीको संख्या 3.5 लाख पुगेको छ, तर दूतावासका कूटनीतिक कर्मचारीको संख्या भने 4 मात्र छ। गत 11 महिनादेखि टोकियो स्थित नेपाली दूतावास राजदूत विहीन छ। कार्यवाहक राजदूत हरिकान्त पौडेलले जसोतसो धानिरहेका छन्। दूतावास स्थापना हुँदा 1000 रहेको नेपालीको संख्या 3,40,000 नाघिसकेको छ, तर त्यही अनुपातमा दूतावासको जनशक्ति बढ़न सकेन। कार्यवाहक राजदूत पौडेल भन्छन्, 61 वर्ष अगाडि 3 कर्मचारी थिए, अहिले 4 छौं। नेपाली डायस्पोरा दिनदिनै बढ़दो छ, तर दूतावासको स्रोत साधन र क्षमता वृद्धि नहुँदा समस्या छ। केही वर्ष यता नेपालीका लागि जापान रोजगारीको प्रमुख गन्तव्य बनेको छ। पछिल्लो 4 वर्षमा नेपालीको संख्या जापानमा उल्लेख्य वृद्धि भएको छ। सन् 2021 97,000 नेपाली रहेकामा 2026 आइपुग्दा करिब 3 पुगेको छ। पछिल्ला वर्षमा जापानमा नेपालीको संख्या वर्षेनी 65,000 हाराहारीमा बढ़िरहेको छ। नेपालीको अध्ययन र रोजगारीको अर्को प्रमुख गन्तव्य मुलुक अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली नियोगको अवस्था पनि उस्तै छ। सन् 2007 त्यहाँ नेपाली दूतावास स्थापना गरिँदा 7-8 हजार मात्र नेपाली थिए। परराष्ट्र मन्त्रालयका अनुसार हाल त्यहाँ नेपाली डायस्पोराको संख्या 3 लाख पुगेको छ। दूतावासले फिजी, न्यूजील्याण्ड, पपुआ न्यू गिनी सहित अन्य देशमा रहेका नेपालीलाई पनि सेवा दिन्छ। गत वर्ष 1 नायब सुब्बा तहका कर्मचारीको दरबन्दी थपिएपछि त्यहाँ राजदूत सहित कूटनीतिक कर्मचारीको संख्या 5 पुगेको छ। यो नियोग पनि 4 राजदूत विहीन छ। डायस्पोरा बढ्यो बढेन दूतावासको क्षमता शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो यो।
3: जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 स्थानीय तहमा जग्गाको किताकाट रोकिएको छ। जग्गाको किताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकलाई जग्गाको किताकाट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यावसायिक तथा आपतकालीन काम रोकिएर आर्थिक समस्या झन थपिएको छ। देशका 753 स्थानीय तहमध्ये 390 स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका छन्। सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा किताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि आवासीय व्यावसायिक क्षेत्र औद्योगिक क्षेत्र खानी तथा खनिज वन नदी खोला सिमसार क्षेत्र सार्वजनिक उपयोग क्षेत्र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीको व्यवस्था छ। वर्गीकरण नहुँदा रोकियो किताकाट शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
1: वर्षामा भारत हिउँदमा नेपाललाई विद्युत बेच्ने भारतीय कम्पनीको प्रस्ताव शीर्षकमा अभियान राष्ट्रिय दैनिक खबर लेख्छ। फुकोट कर्णाली जलविद्युत आयोजनाको निर्माण सम्भव बनाउन भारतीय लगानीकर्ता कम्पनी एनएचपीसी लिमिटेडले सो परियोजनाबाट उत्पादित बिजुली हिउँदमा नेपाललाई र वर्षामा भारतलाई बिक्री गर्ने प्रस्ताव गरेको छ। परियोजना नेपालको विद्युत उत्पादन कम्पनी लिमिटेड र एनएचपीसीले संयुक्त रूपमा निर्माण गर्ने गरी 2080 जेठ 17 समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्रमा नेपालले परियोजनाबाट उत्पादित 21.9% बिजुली निशुल्क पाउने व्यवस्था छ, तर उक्त निशुल्क विद्युत उपलब्ध गराउँदा परियोजना नै सम्भाव्य नहुने भन्दै भारतीय कम्पनीले उक्त प्रावधान हटाउन वा निशुल्क विद्युतको सीमा घटाउन लबिङ गर्दै आएको थियो।
3: सर्वोच्च अदालतले वैवाहिक सम्बन्ध करणीका स्थायी सहमति नभएको व्याख्या गरेको छ। एकातिर सर्वोच्चले सामान्य मनमुटाव वा रिसिभीका कारण वैवाहिक जबरजस्ती करणीको झुटा मुद्दा लगाउन नपाइने व्याख्या गरेको छ भने अर्कोतिर विवाह गर्दैमा पतिलाई पत्नीको शरीरमाथि निरपेक्ष अधिकार प्राप्त नहुने समेत व्याख्या सर्वोच्चले गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश दय हरिप्रसाद भुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले सञ्जय महर्जन प्रतिवादी रहेको वैवाहिक जबरजस्ती करणी मुद्दामा यस्तो व्याख्या गरेको हो। विवाहलाई करडीका लागि स्थायी सहमति अर्थात पर्मानेन्ट कन्सेन्ट दिएको मानिँदैन र प्रत्येक यौन सम्पर्कका लागि पत्नीको मौखिक वा लाक्षणिक सहमतिको आवश्यकता पर्दछ फैसलामा लेखिएको छ। पति हुनुको नाताले मात्र पत्नीको शरीरमाथि निरपेक्ष र स्वतः प्राप्त अधिकार स्थापित हुन सक्दैन र महिलाको आफ्नो शरीरमाथिको अधिकार विवाहभन्दा माथि हुन्छ भन्ने आधुनिक कानूनी मान्यता समेत स्थापित भएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 3 धोबीघाट बस्ने सञ्जय महर्जन र परिवर्तित नाम जाउलाखेल 26 बीच सामाजिक सञ्जाल फेसबुकबाट भएको चिन्जान प्रेम सम्बन्धमा स्थापित भएको थियो। 2075 फागुन 10 विवाह भएपछि उनीहरू ललितपुरको धोबीघाट स्थित कोठामा श्रीमान र श्रीमतीका रूपमा बस्न थालेका थिए। यसै क्रममा पीड़ित महिला गर्भवती भएकी थिइन् तर उनीहरूबीच विवाह दर्ता गराउने विषयलाई लिएर सामान्य मनमुटाव र विवाद शुरू भएको थियो। वैवाहिक सम्बन्ध करडीका लागि स्थायी सहमति नभएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल। कान्तिपुर दैनिकमा खबर छ, नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न अल्टाल गर्दा डुहाइमको भ्रमण 1 अनिश्चित बनेको हो। राष्ट्रसंघको मानव अधिकार परिषदको स्वतन्त्र विज्ञ रहने विशेष प्रतिवेदकको भ्रमण रोकेर नेपाल सरकार त्यही परिषदको तेस्रो कार्यकालका लागि सदस्य बन्न आगामी अक्टोबरमा हुने निर्वाचनमा सहभागी हुँदैछ। एकातिर राष्ट्रसंघका अधिकारीको भ्रमण रोक्ने र अर्कोतिर परिषदमा सदस्य बन्न प्रयास गर्ने नेपालको प्रवृत्ति विरोधाभासपूर्ण देखिएको मानव अधिकार सम्बन्धी विज्ञहरूले बताएका छनृ।